0: 91 मेगावाट मात्रै रहेको थियो। रसुवा त्रिशुली करिडोरमा निजी क्षेत्रका जलविद्युत आयोजनामा कार्यरत 300 जना सुरक्षित पाइएको छ। निजी विद्युत उत्पादकहरूको संस्था इपानले 338 जना सम्पर्कविहीन रहेको बताएको थियो। तीमध्ये 300 हाराहारी मैलुङ झरनामाथिको जङ्गलमा सुरक्षित भेटिएको स्थानीयवासीले हिजो साँझ जानकारी दिएका हुन्। रासोपा सांसद डाक्टर तोसिमा कार्कीको सचिवालयले सम्पर्कमा आएका स्थानीयको भनाई उल्लेख गरेको छ। उनीहरूलाई सेनाले खानाको व्यवस्था गरेको छ।
1: हिडोमा काम गर्ने मान्छेहरू कम्तीमा नि 300 जना चाहिँ मैलुङ झरनाभन्दा माथि सेफ अवस्थामा हुनुहुन्छ। उहाँलाई हेलीहरूबाट चाहिँ खानाहरू चाहिँ प्रदान गरिएको छ भने भोलि पर्सिमा छिटोभन्दा छिटो उद्धार नै हुन्छन्। त्यहाँ दोलखाको ब्रदरहरू पनि हुनुहुन्छ, धेरै मान्छेहरू हुनुहुन्छ, लगभग 300 जना। त्यहाँ चाहिँ सम्पर्क त बत्ती नभएको कारणले गर्दा, मोबाइललाई चार्ज नभएको कारणले गर्दा सम्पर्कमा आउन सकिरहनु भएको छैन होला। माथिबाट बाढी आए तापनि अब उहाँहरू चाहिँ एकदम सेफ ठाउँमा उहाँहरू ल्यान्ड भइसक्नु भएको छ। भर्खरै उहाँबाट सम्पर्क आएको छ, लगभग उहाँहरूलाई खानाको लागि चाहिँ हेलीबाट पठाइसकेको छ भने, हेलीले झाँटिसकेको छ भने।
0: त्रिशुली तथा नारायणी नदीमा भेटिएका शवको पहिचान तथा व्यवस्थापनका लागि छलफल सुरु गरिएको छ। चितवनका सिडिओ गणेश अर्यालको समयजगत्वमा सुरक्षा निकाय, स्वास्थ्यकर्मी, होटल व्यवसायी लगायतले छलफल गरेका हुन्। शवको पहिचान तथा व्यवस्थापनका लागि सबै पक्षबाट आवश्यक सहयोग र समन्वय गरिने सिडिओ अर्यालले बताउनु भएको छ।
2: हामीले चाहिँ सबको चाहिँ खोजीका कुराहरू, सबलाई ल्याएर राख्ने कुराहरू, त्यसपछि गएर पीडित र प्रभावितको लागि चाहिँ हेल्प डेस्क राख्ने कुराहरू, अनि उनीहरूलाई खाना बस्नको चाहिँ फ्रीमा चाहिँ निशुल्क खाना र बस्नको प्रबन्ध गर्ने कुराहरू, र त्यसपछि गएर अरू व्यवस्थापकीय प्रबन्धहरू गर्ने गरी हामीले चाहिँ यदि निर्णय गरेका छौँ।
0: चितवनमा 137 जनाको शव भेटिएको छ। मित्र राष्ट्रहरूले बाढीपछिको राहतका लागि प्रतिबद्धता व्यक्त गरेका छन्। भारतीय वायुसेनाका 3 हवाई उडान भइरहँदा बेलायत, अमेरिका, क्यानाडा लगायत देशहरूले सहयोग गर्ने बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाढीपछि घोषणा गरिएको राहत नेपाल पठाइँदै गरेको बताउनु भएको छ।
3: We've spoken to the leadership and we let them know anything they want we'll have. And there were 50, maybe 60 Americans over there. We haven't gotten the full list yet, but hopefully they're okay. Somebody will be lost, unfortunately.
0: बाढी प्रभावित क्षेत्रमा ओड्ने ओछ्याउने लगायत 39,000 थान सामग्री चाहिने विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार विपदको दोस्रो दिनसम्म 39,000 बढी स्लिपिङ ब्याग चाहिनेमा हालसम्म 150 थान मात्रै वितरण गर्न सकिएको छ। सरकारले सबभन्दा बढी पानी बोक्ने बाल्टी 4,200 थान पठाइएको जनाएको छ। यस्तै करिब 200 मात्रै बिस्कुट वितरण गरिएको छ। प्राधिकरणका अनुसार 8,600 बढी पाल, सोही संख्यामा खाना पकाउने र खाने साधन, बत्ती र खाना लगायत दैनिक आवश्यक वस्तु आवश्यक भएको पनि प्राधिकरणले उल्लेख गरेको छ। नुवाकोटका स्थानीय अधिकारीले ठूलो विपदका कारण उद्धार र राहत अझै व्यवस्थित गर्न समस्या परिरहेको बताएका छन्। घटनाको दोस्रो दिन नुवाकोटका सिडिओ शम्भु प्रसाद रेग्मीले उद्धार र राहतलाई व्यवस्थित बनाउने क्रम जारी रहेको बताउनु भएको छ।
4: सिस्टमेटिक नभए पनि हुनसक्छ, तर त्यति हुँदाहुँदै पनि सम्पूर्ण तिनीहरूको सरकारहरू, खास गरी हाम्रो संसार मन्त्रीको घटनाहरू क्याबिनेटको बैठक सबै धेरै।
0: संयुक्त राष्ट्रसङ्घका आपतकालीन सहायता संयोजक टम फ्लेचरले पूरै शक्ति लगाएर नेपालमा राहतको काम अघि बढाइएको बताउनु भएको छ।
5: Across the UN family and our NGO partners that are now getting health, medicine, water up on the road and to those communities who need them. I'll go now and join the group of the leaders from HQs across the humanitarian community. Again, UN agencies, NGOs and partners bringing that work together. Overnight, I released 2 million from the emergency fund, and I've been in very, very close touch with the foreign minister through the day to make sure we're aligned with the government.
0: Khabar etti nai. Namaskar, ma Mahendra.
6: You, BFBS, Kulkar Radio.

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: ગોરખા રેડિયો.
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालमा आएको विपत्तिबारे आफू जानकार रहेको भन्दै नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ. उहाँले नेपालसँग अमेरिकाको राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै विपत्तिको समयमा सहयोग गर्ने बताउनु भएको हो.
4: That was mud and water as a mixture. Nobody's ever seen anything quite like that. We're very powerful, strong, well-built buildings were wiped out like they were toothpicks. That's a terrible thing. No, we are sending aid, and we've spoken to the leadership, and we let them know anything they want we'll have. And there were 50, maybe 60 Americans over there. We haven't gotten the full list yet, but hopefully they're okay, but that looked like something that people will not be, somebody will be lost, unfortunately.
3: रसगढी भन्सार कार्यालयका कर्मचारी करबीर गैरेले बाढीका क्रममा आफूले भोगेको त्रासदीपूर्ण अनुभव सुनाउनु भएको छ.
5: त्यहाँ बिहान 8:30 बजीतिरको समयमा हामी अफिसमा गएका थियौँ आधा भन्दा बढी साथीहरू. त्यो बेलामा एक्कासी बाढी आए जस्तो, भुइँचालो आए जस्तो हल्लियो घर. के आयो भनेर हामीले हेर्दाखेरि चाहिँ एकाएक बाढी आएको रहेछ क्या. अनि हामीले चाहिँ बाघ बाढी आयो भन्न मात्रै भयो. त्यसपछि जो जो साथीहरू माथि उकालोतिर चढ्नुभयो उहाँहरू बाँच्नुभयो. जो जो साथीहरू उकालो चढ्न सक्नु भएन उहाँहरू चाहिँ बित्नुभयो. सिधा कुरा भन्दा त्यसपछि बाढी आइसकेपछि जति जति मान्छेहरू माथि उकालो चढ्नुभयो उहाँहरूलाई चाहिँ अहिले अब कतिपय अलिकति एक्सेसवालाहरूले आफैले हेलिकप्टर चार्टर गरेर गए. कतिपयलाई अब अहिले हामीलाई चाहिँ नेपाली सेनाले हेलिकप्टर गरेर यहाँ हामी त्रिशुलीमा आएका छौँ होइन. त्यसपछि कतिपयको चाहिँ अहिले पनि उद्धार हुँदैछ. धेरै बेलासम्म चाउचाउ बिस्कुटहरू यस्तो केही पनि दिएको थिएन. अहिले बल्ल चाहिँ सेनाको हेलिकप्टर जानुभन्दा अगाडि चाहिँ एउटा प्राइभेट कसैले लिएर सेनाको त्यो चाउचाउ बिस्कुट दिएको छ. अब अवस्था त्यहाँ धेरै गन्दागोल छ. अब एक्सेस हुनेहरू चढेर हिँडेँ, एक्सेस हुनेहरू चढेर आएँ. अब जो जस्तो बिरामीहरूको चाहिँ उद्धार भइसकेको छ, लगभग बाँचेका बिरामीहरूको. अरू अब अरूको अवस्था त एकदम क्रिटिकल छ, हेर्दाखेरि पनि अप्ठ्यारो खालको छ. अब सकेसम्म चाँडो उद्धार भयो भने त्यहाँ कुनै पनि बजारमा केही बाँकी छैन, घर बाँकी छैन, होटल बाँकी छैन, पसल बाँकी छैन, केही पनि बाँकी छैन. अब जो जान्छ त्यहाँ जानेहरूले चाहिँ छिटो ल्याएर मान्छेहरूलाई त्यहाँ बस्ने फेरि अरू व्यवस्था पनि छैन. पानी आयो भने मान्छेहरू भिजेर बस्नेवाला छन्. त्यही भएर त्यहाँको अवस्था साह्रै क्रिटिकल छ. अब अहिले हामी जतिजना आयौँ उद्धार भएर आएको छौँ, अरू पनि त्यहाँ पर्खा उद्धारको पर्खाइमा छन्. अब त्यो अनुसार उद्धार गरिदिनु पऱ्यो भन्ने छ. यो क्षतिको अहिलेसम्म यकिन भएको छैन. अब मैले अघि देखेअनुसार चाहिँ त्यहाँको अनुमानित अवस्था चाहिँ मानवीय क्षति भनेको जति भाग्यो भनेको 200 भाग्यो होला बढीमा. त्योभन्दा अरू जति मान्छे हुन्थ्यो त्यहाँ बाँकी त्यो सबै मानवीय क्षति छ. घर टहरा कुनै पनि बाँकी छैन होइन. सशस्त्रको ब्यारेक बाहेक अरू कुनै पनि घर टहरा बाँकी छैन त्यहाँ. त्यसपछि अब घर टहरा बाँकी नरहेपछि भन्सार यार्ड, भन्सार कार्यालय, भन्सारको त्यो गाडीहरू केही पनि बाँकी छैन त्यहाँ. त्यो भनेको तपाईँको पुरै कालो लेदोले भरिएको बगर भनेको छ. टोटल्ली कालो लेदोले भरिएको छ, त्यो चाहिँ बगर भइसक्यो अहिले.
3: रसुवागढी नाकाबाट करिब 18 किलोमिटर चीनतर्फ लेन्दे खोलाको बहाव थुनिएर ठूलो ताल बनेपछि भुटेकोशीमा फेरि बाढीको जोखिम देखिएको छ. त्यहाँ 11 हेक्टर क्षेत्रफलमा ताल बनेको र पानीको सतह बढ्दै गएकाले जुनसुकै बेला फुटेर बाढी आउन सक्ने जोखिम रहेको भन्दै सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ. राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका भूगर्भविद प्रकाश पोखरेलका अनुसार लेन्दे खोलाको बहाव रोकिएर ताल बनेको र त्यसले जोखिम कायम राखेको छ. बुधबार हिमचट्टान खसेर भुटेकोशीमा बाढी आएको थियो. त्यही हिम पहिरोको अवशेषले ब्लक गरेपछि ताल बनेको पोखरेलले जानकारी दिनुभयो. सेटेलाइट तस्विर विश्लेषणका आधारमा गरिएको प्रारम्भिक अध्ययनले लेन्दे खोलाको बहाव रोकिएर ताल बनेको देखाएको हो. ताल निरन्तर बढ़िरहेको देखिन्छ. पानीको निकास नहुने तर ताल बढ्दै जाने हो भने फुट्ने खतरा भएको र फुटेमा यसले फेरि ठूलो बाढी निम्त्याउन सक्ने बताइएको छ. सेटेलाइट विश्लेषणबाट तालको सतह क्षेत्रफल 11 हेक्टर देखिए पनि यसको गहिराई यकिन भएको छैन, जसका कारण तालमा कति पानी जम्मा भएको छ भन्ने अहिले नै निर्धारण गर्न नसकिने पोखरेलले बताउनुभयो. ग्लोबल टाइम्सले तालमा 20 लाख घनमिटर पानी जम्मा भएको र तालबाट पानी निस्कन थालिसकेको उल्लेख गरेको छ. चीनको जलस्रोत मन्त्रालयलाई उद्धृत गर्दै लेखिएको समाचारमा आगामी 3 दिनमा थप 30 लाख घनमिटर पानी जम्मा हुन सक्ने र ताल फुट्न सक्ने चेतावनी दिइएको छ. यू अन्तरिक्ष कार्यक्रमको पृथ्वी निगरानी संयन्त्र कोपरनिकसले रसुवा बाढीका विस्तृत तस्विर सार्वजनिक गर्न थालेको छ। कोपरनिकस यूका अनुसार इमर्जेन्सी म्यानेजमेन्ट सर्भिस ऱ्यापिड म्यापिङलाई क्रियाशील बनाइएको छ। बाढीको विस्तृत क्षति मूल्याङ्कनका लागि म्यापिङ उपयोग गर्न सकिने कोपरनिकस यूले जनाएको छ। कोपरनिकसले हाल गिर्कु र बेत्रावतीमा पुगेको क्षतिका जानकारी उपलब्ध गराएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: भोटे कोशी बाढीले तहस नहस पारेको ठाउँ हो रसुवाको सीमा नाका टिमुरे क्षेत्र। टिमुरेमा यति बेला मानव उपस्थिति शून्य प्राय छ। भोटे कोशी बाढीको वित्तण्डका एकजना साक्षी टिमुरेका स्थानीय नेपाल चीन सीमापार व्यापार संघका अध्यक्ष कामिनोर पुतामाङ।
4: मेरो होटलमा 274 जना टुरिस्टहरू, ती टुरिस्टहरू ब्रेकफास्ट खाने क्रममा होला। म चाहिँ मेरो कुलदेउता पूजा भएको हुनाले 4:30 बजे म र मेरो परिवार लगेर म चाहिँ अलिकति योभन्दा हाइट साइडमा मेरो चाहिँ सानो घर थियो, त्यहाँ पूजा गर्न गएको हुनाले मात्र जोग्यो, नत्र भने हामी पनि जोग्ने थिएन।
5: अनि तपाईँको त्यहाँको होटल होटलमा बसेका पाहुना कर्मचारी
4: कोही पनि छैन, कोही पनि छैन, सबै चिरिप्पै हो,
5: केही पनि छैन,
4: चाहिँ केही पनि छैन, होटल भने छैन, केही पनि छैन, केही पनि छैन। यति मान्छे चाहिँ टुरको अवस्थामा थियो र कति मान्छे मर्यो भने थाहा छैन। अनि व्यवहार व्यवसायहरूको डिब्बाहरू यति चलेको अवस्था थियो, अनि व्यापारीहरू त्यतिको थियो, भन्छ कार्यालयको मान्छे मात्रै 19 जना त्यहाँ मरिसकेको अवस्था छ, 600 जना थियो लोड अनलोड गर्ने लेबरहरूको संख्या छ, अब त्यसको पनि एकिन भएको छैन, र डिब्बा ड्राइभरहरू त्यो पनि गइसक्यो। र अर्को कुरा, रसवाघरीदेखि सब्रुबेसी भन्ने ठाउँ सम्मले चाहिँ सरकारले चाहिँ पुरै बाटो पिस गर्ने क्रममा छ। त्यो 3 पोइन्टमा उनीहरू बसिरहेको थियो, एउटा टिमोरे, एउटा फेलुङ खोला र एउटा सब्रुबेसीमा थियो, र चाइनिजहरू कति मर्यो र चाइनिजसँग काम गर्दा भने कति मर्यो भने त्यो पनि यकिन छैन हजुर। र हाइड्रोको कर्मचारीहरू भने एउटा पनि बाँचेको आधार छैनन्। यति छिर भएको छ कि हामीले सोच्नै नसक्ने, र नेपाललाई यति अरबौँ अरबौँको क्षति छ। तल सब्रुबेसी भन्ने पनि एउटा टुरिस्ट एरिया हो, त्यो पनि भगाएको छ। त्रिशुली यो नुवाकोटको यहाँ धेरै के अरे भागहरू पनि तपाईँको पुरै छेद विच्छेद भएर त्यहाँको भन्ने मान्छे कति मर्यो होला भन्ने थाहा छैन।
5: तपाईँले त्यो बाढी आएको देख्नुभयो कि देख्नु भएन?
4: मैले मजाले प्रत्यक्ष देखेँ सर।
5: तपाईँले हेर्दा हेर्दै तपाईँको गाउँ सकियो?
4: मैले हेर्दा हेर्दै गाउँ कस्तो अवस्थामा पुऱ्यायो भने त्यसको बल भनेको तपाईँको त्यहाँ तपाईँको 2 मिनटमा त्यो गाउँ सखा बनाइदियो हजुर। ठुलो बजार हो टिमुरे बजार भनेको, लगभग घर मात्र 500-600 हाम्रो होटल र ठुल्ठुलो बिल्डिङहरू, तपाईँ नेपाल सरकारको पनि आफिसहरू 17 ए लेभलको ब्याङ्कहरू थियो हजुरको, नेपाल सरकारकै भन सरकारले पनि त्यही थियो, सुख भन्दरगाह पनि त्यही अवस्थामा थियो, र पुलिसको आफिस पनि त्यही हो, सशस्त्रको आफिस पनि त्यही हो, र आर्मीको पनि त्यही हो भएको। मैले हेर्दा हेर्दै त्यो भल भनेको पुरै यस्तो अवस्थामा आयो कि त्यो घरहरू तल भएको घरहरू माथि आकाशमा उडेर त्यसरी चाहिँ एउटा हावाहुरी चल्दाखेरि यो कागज पत्र चाहिँ माथि उडाएर जान्छन्, त्यस्तै घरहरू चाहिँ माथि माथिबाट उडाएर जान्थ्यो।
5: टिमुरेको 500-600 घर नै केही पनि छैन अब?
4: छैन छैन छैन, त्यहाँको नक्सै चेन्ज भइसकेको छ हजुर, सबै तपाईँको ध्वस्त भइसकेको अवस्था छ, सबै बगरमा परिणत भएको छ।
5: हिजोको दिन कसरी बिताउनु भयो?
4: हिजो अलिकति समयमा उधार भइदिएको भए त्यहाँ केही मान्छेहरू चाहिँ घैतेहरू चाहिँ बस्ने अवस्थामा थियो, त्यो भित्ता किनारपट्टि केही मान्छेहरू चाहिँ अलिकति थोरै होसमा थियो, तिनीहरूलाई हामीले बोकेर पाखामा पुर्याए, तर पनि हिजो दिनभरिमा नेपाल सरकारबाट उधारको कमी भयो, केही पनि हेली पनि आएन, केही नआएको हुनाले ती व्यक्तिहरू अघि बिहानसम्म सबै मरिसकेको अवस्था छ। र हिजो हामी दिनभरि भोकै थियौँ, न पानी एउटा व्यवस्था पनि भएन, हामीलाई केही उधार पनि भएन, यति भिसो अवस्थामा पऱ्यो, न हामीलाई खाना छ, न हामीलाई बस्न छ, न हामीलाई कहाँ जाने होला, के गर्ने होला।
5: गएको रात कसरी बिताउनु भयो तामाङजी?
4: गएको रात रातभरि हामी जङ्गलभित्र बसेर रातभरि बित्यौँ, न खानेकुरो केही छैन, पानी परिरहेको अवस्था थियो, रातभरि पानी भिज्दै कराउँदै रुँदै त्यही भएर बित्यो, र हाल अहिले भर्खर यहाँ काठमाडौँमा आएर मात्रै केही खानेकुराहरू पायो, र हिजोदेखि आजसम्म हामी भोकै अवस्थामा थियो सर, एउटा पानी समेत खान पाएन। अहिले लास भनेको छरपट छ, लास एउटा उठाउन सकेको छैन, हेर्नुहोस् यो भित्ता भित्तामा केही लासहरू छन्। यो सरकारले छिटो भन्दा छिटो हामीलाई कुन स्थानमा के स्थानान्तरण गर्ने हो, र राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका संघ संस्थाहरू र जति पनि सहयोगी संस्थाहरू छन् उहाँहरूले पनि केही ध्यान जाओस् भन्ने मैले अवश्य लिएको छु।
3: तामाङसँगको थप कुराकानी आजको शुक्रबारे बहसमा प्रसारण हुनेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालमा आएको विपत्तिबारे आफू जानकार रहेको बताउँदै नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले नेपालसँग अमेरिकाको राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै विपत्तिको समयमा सहयोग गर्ने बताउनु भएको हो।
6: That was a brutal, that was mud and water as a mixture. Nobody's ever seen anything quite like that. We're very powerful, strong, strong, well-built buildings were wiped out like they were toothpicks. That's a terrible thing. No, we are sending aid, and we've spoken to the leadership, and we let them know anything they want we'll have. And there were 50, maybe 60 Americans over there. We haven't gotten the full list yet, but hopefully they're okay. But that looked pretty much, that looked like something that people will not be, somebody will be lost, unfortunately.
1: Yo, BFBS Gorkha Radio.

0: यो BFBS गोरखा रेडियो हो
1: सैन्य समुदाय मा
2: बिलाइन भरी
1: ऑन एयर
2: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नुहोस्
3: प्ले BFBS
2: यो BFBS गोरखा रेडियो हो
1: गोरखा रेडियो हो
4: भोटेको शिवाडी प्रभावितको उद्धार उपचार राहत तथा पुनर्स्थापनाका लागि देशभरबाट सहयोग जुटिरहेको छ। बागलुङका छ पालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 21,70,000 सहयोग गर्ने भएका छन्। त्यस्तै भक्तपुरको चाँगुनारायण नगरपालिकाले 50,35,000 र इलामका चुलाचुली गाउँपालिका र माई नगरपालिकाले 35,00,000 रूपियाँ सहयोग गर्ने निर्णय गरेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानले पनि उद्धार कोषमा 5,05,50,000 रूपियाँ सहयोग गर्ने जनाएको छ। कैलालीको निसर्ग अस्पतालले 11,11,111 रूपियाँ, धनगढ़ीको माया मेट्रो, नवजीवन अस्पताल र चैतन्य पाठशालाले पनि सहयोग गरेका छन्। यस्तै काठमाडौँ महानगरपालिकाले बाढ़ी प्रभावितको उद्धार उपचार र राहतका लागि आवश्यक सहयोग गर्ने जनाएको छ। महानगरले विभिन्न अस्पताल पुगेर घाइते र बेपत्ता परिवारको अवस्था बारे जानकारी लिएको छ। मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले 1 महिनाको पेन्सन बापत 87,000 रूपियाँ सहयोग गर्दै बाढ़ी प्रभावितको उद्धार र राहतमा सबैलाई सहयोग गर्न आग्रह गर्नुभएको छ। बाढ़ीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावितको राहत र पुनर्स्थापनाका लागि स्थानीय तह, निजी क्षेत्र तथा विभिन्न व्यक्तिबाट सहयोग जुटिरहेको छ। भोटेकोशी बाढ़ीपछि प्रभावित क्षेत्रमा उद्धार र राहतसँगै मनोसामाजिक असर पनि देखिन थालेको छ। आफन्त गुमाएका, सम्पर्कविहीन भएका र विपदको प्रत्यक्ष सामना गरेका व्यक्तिमा डर, तनाव र त्रास बढ्न सक्ने मनोविद सन्तोष घिमिरे बताउनुहुन्छ। यस्तो अवस्थामा मानसिक रूपमा कसरी सम्हालिने र प्रभावितलाई कसरी सहयोग गर्ने भन्ने विषयमा हामीले उहाँसँग कुराकानी गरेका छौं।
5: यस्तो बेला चाहिँ सही सूचना दिनुपर्ने हुन्छ क्या, जो कोही मान्छेको पनि मन हात्तिन्छ यति बेला। यो घटना घटेको चाहिँ 3 दिनदेखि लिएर 1 हप्तासम्म पनि मान्छेहरूमा चाहिँ अब निन्द्रामा डिस्टर्ब हुने, खाना नखाने, ध्यान केन्द्रित गर्न नसक्ने, रिसाउने, एक्लै बस्न नसक्ने, नयाँ मान्छेहरू देखिरहेछ, केही कुरा गरिरहेछन् भने पनि त्यहीँ गएर कुरा गर्न मन लाग्ने होइन। त्यसैले यस्तो समयमा चाहिँ सरकारले व्यक्ति, सङ्घ संस्था, समुदाय, परिवारले व्यक्तिलाई चाहिँ बेसिक निड्स र सेफ्टीमा चाहिँ फर्स्ट कन्सर्न चाहिँ जानुपर्छ। त्यसपछि बल्ल उनीहरूको चाहिँ साइकोलोजिकल कुरा, अरू सोसल कुराहरूमा चाहिँ हामीले ध्यान दिन सक्छ।
6: जो जो मान्छेहरू उहाँहरूलाई भेट्न, देख्न, सहयोग गर्न जान्छन् उनीहरूले ठ्याक्कै के गर्ने, के चाहिँ नगर्ने,
5: उनीहरूको चाहिँ शारीरिक अवस्था कस्तो छ, पानी खान पाएको छ कि छैन, खाना खाएको छ कि छैन, बसाइको अवस्था कस्तो छ, मनको अवस्थाहरू कस्तो छ, उनीहरूको पीडाहरू चाहिँ कस्तो भइरहेछ, ध्यान दिएर सुनिदिने, बुझिदिने, अनि त्यसपछि यदि पोसिबल छ भने उनीहरूको कन्सर्नहरूलाई चाहिँ लिएर सम्बन्धित निकाय हुनसक्छ, जस्तै एकस होला, पालिका हुनसक्छ होला, सङ्घ संस्थाहरूले सपोर्ट गरिरहेछ, अहिले प्रधानमन्त्रीको कोषले नै सपोर्ट गरिरहेछ होला, हामीले लिङ्क गराइदियो भने पनि एकदम ठुलो सपोर्ट हुन्छ। अब गर्न नहुने कुरा चाहिँ त्यो सूचनाहरू चाहिँ नबुझिकन दिनु भएन, यस्तो बेलामा नराम्रो नराम्रो दृश्यहरू चाहिँ सामाजिक सञ्जालमा राख्नु भएन, होइन बरु चुप लागेर बस्नु, केही गर्न सकिरहेको छैन भने पनि शान्त भइदिनु भनेको पनि सहयोग हो नि त।
6: 3 देखि 7 दिनसम्म चाहिँ अलिक बढी नै आघात पर्छ, बढी पीडामा हुन्छन्, त्यसपछि उनीहरूलाई सामान्य अवस्थामा फर्काउने, दीर्घकालीन ट्रमाबाट जोगाउनलाई चाहिँ के गर्नुपर्छ?
5: अब यसमा चाहिँ समय आफैमा पनि औषधि हो यसमा चाहिँ होइन, अनि त्यो समस्यालाई व्यवस्थापन गर्नलाई चाहिँ व्यक्ति आफैले पनि भूमिका खेलिरहेको हुन्छ। त्यस्तो अवस्थामा जस्तै आफूले आफूलाई केयर गर्ने, सुत्ने कुरामा ध्यान दिने, बरु सानसानो कामहरू गरिराख्ने, होइन साथीसँग परिवारसँग बसेर कुरा गर्ने, आफूलाई चाहिँ के कुरामा आस्था छ त्यो आस्था अनुसार चाहिँ प्रे गर्ने, त्यस्तो कुराहरू पनि गर्न सकिन्छ। कसैलाई अलिकति फरक खालको व्यवहारहरू देखाइरहेछ भने परामर्शको लागि पनि रिफर गर्न सकिन्छ, त्यसले गर्दाखेरि अलिकति सामान्य हुनलाई पनि सपोर्ट मिल्छ।
4: ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले बाढ़ी आए पनि विद्युत सेवा नियमित राख्न सफल भएको बताउनु भएको छ।
7: केही सहकर्मी सम्पर्कविहीन रहेको अवस्थामा समेत प्राधिकरणका कर्मचारीले निरन्तर काम गरेर विद्युत सेवा सञ्चालनमा राखेको जानकारी उहाँले दिनुभएको छ। कुल विद्युत उत्पादन क्षमताको करिब 10% विद्युत प्रणालीबाट बाहिरिए पनि प्राधिकरणले आपूर्ति व्यवस्थापनलाई सन्तुलित राख्न सफल भएको उहाँको भनाइ छ। मन्त्री श्रेष्ठले हिजो बिहिबार साँझ शिवसटार लोड डिस्प्याच सेन्टर LDC पुगेर विद्युत आपूर्ति व्यवस्थापनबारे जानकारी लिनुभएको छ। शुक्रमा उहाँले बाढी प्रभावित नुवागढका अधिकांश क्षेत्रमा विद्युत सेवा पुनः सञ्चालन भएको बताउनु भएको छ। रसुवामा पनि सेवा पुनर्स्थापनाको प्रयास भइरहेको छ। प्राधिकरणका अनुसार बुधबार साँझ विद्युतको उच्चतम माग 2,939 मेगावाट रहेकोमा हिजो साँझ 2,891 मेगावाट मात्रै रहेको थियो।
4: हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: भोटेकोशी बाढ़ीको विषयमा संचार माध्यमले सार्वजनिक गरेका केही सामग्रीप्रति प्रेस काउन्सिलले आपत्ति जनाएको छ। केही मीडियाले विभत्स र भ्रमपूर्ण तस्विर र भिडियो समेत राखेको भन्दै काउन्सिलले आपत्ति जनाएको हो। विपदका बेला मीडियाले पालना गर्नुपर्ने आचार संहिताबारे नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँले
4: पत्रकार आचार संहिताको दृष्टिकोणले राख्नै नहुने र दिनै नहुने सामग्रीहरू पनि दिइराखेका छन्। त्यो पनि अझ पेसा व्यवसायभित्र राम्ररी आफ्नो परिचय बनाएकै सञ्चारकर्मीहरूले पनि त्यो गल्ती गरिरहेको देखिन्छ। विभत्स मान्छेको मनोविज्ञानलाई नै एकदम नकारात्मक तर लाने मान्छेलाई एकदम भावविहोल बनाउने र अन्यथा जोखिमपूर्ण निर्णय गर्न उक्साउने सम्मका त्यस्ता तस्विरहरू त्यस्ता भिडियोहरू पनि प्रसारण भइरहेका छन्। ती अविलम्ब रोकिनुपर्छ। कोही पनि पत्रकार हुँ भन्ने र सञ्चारकर्मी हुँ भन्ने मान्छेले त्यस्तो प्रसारण गर्नु हुँदैन। अहिलेसम्म गरेको छ भने पनि त्यो हटाउनुपर्छ। र दोस्रो कुरा भनेको चाहिँ खास गरी यो आम सर्वसाधारणको तर्फबाट भनेर कतिपय फेसबुक पेजमा रिल्सहरूमा टिकटकहरूमा र अरू खालको सोसल मिडियाहरूमा राखिएका सामग्रीहरू असाध्यै आपत्तिजनक छन्। कतिपय एउटा निधन भइसकेको मान्छेको बडीबाट विभिन्न सामग्रीहरू छुट्न खोजेको भनेर भिडियोहरू प्रसारण भइरहेका छन्। यो पत्रकार आचार संहिताको कुरा मात्रै होइन, हाम्रो समाजको एउटा निष्ठा र नेपाली समाजको एउटा मनोवृत्ति नै यसको देखाउँछ। त्यसले नेपाली समाजमा चाहिँ ठुलो मात्रामा मान्छेहरू त्यस्ता छैनन्। सबै मान्छेहरू अहिले शोकमा छन्, कसरी मदत गर्न सकिन्छ भनेर मान्छेहरू मदत गर्नका लागि सक्दो सहयोग गर्नुपर्छ भन्ने सोचाइमा छन्। तर केही अपवाद स्वरूप मान्छेहरूले गर्ने यस्तो गैर जिम्मेवार र अनैतिक आपराधिक कामहरू जुन सामाजिक सञ्जालमा भइरहेको छ ती आपत्तिजनक छन् र तिनलाई चाहिँ राज्य संयन्त्रले एकदम प्रभावकारी ढङ्गले कारवाहीको दायरामा ल्याउनु पर्छ र तिनीहरूलाई चाहिँ कानूनको कठघरामा उभ्याउनु पर्छ।
3: भोटेकोशी बाढीका कारण अलपत्र परेका यात्रुलाई धादिङका स्थानीयले खानपिनको व्यवस्था गरेका छन्। बाढीको खबर लगत्तै पृथ्वीराज मार्गमा निस्किएका धादिङका पत्रकार पोषनाथ अधिकारी
5: यहाँ अहिले एउटा चप्पल छिनेर दुईटा चप्पल हावा लिएर अलि बगरको बिचमा छु म अहिले।
3: बाढी पस्दै गर्दा कहाँ हुनुहुन्छ तपाईँ?
5: भोटेकोशीमा बाढी आयो भन्ने सूचना पाएपछि सदरमुकाम धादिङ बेसीबाट त्रिशुली नदीको किनारमा आएको थिएँ। मलेखु खण्डबाट हामी गल्छी हुँदै फेरि तल बेनीघाटसम्मको सडक खण्ड र आसपास त्रिशुली नदीको किनारलाई पछ्याइरहेका थियौँ।
3: फुर्के खोलाको पुल बगाएको आँखै अगाडि भयो।
5: हो हामीले हाम्रो आँखा अगाडिबाट नै राष्ट्रिय राजमार्ग र जिल्लाको सदरमुकाम जोड्ने एकमात्र मोटरेबल पुल बगाएको हामीले नजिकबाटै हेर्यौँ।
3: त्यहाँ अलपत्र हुनुहुन्छ होला, यात्रुहरू पनि निशुल्क खाना खुवाउँदै हुनुहुन्छ स्थानीयहरू भन्ने आछ।
5: पक्कै पनि स्थानीयहरूले, यो त नेपालीको एक खालको पहिचान पनि हो, दुःखमा सबै सँगै सँगै रहने भन्ने। यो पटक गजुरी आदमघाट गल्छी क्षेत्रका स्थानीयहरूले स्वतस्फूर्त रूपमा एकजुट भएर खाना बनाउने र सडक क्षेत्रमा रहेका सवारी साधनमा रहेका यात्रुहरू चालकहरू सहचालकहरू जति छन् सवारी प्रयोगकर्ताहरू सडकमा रोकिएका उनीहरूलाई खाना पानीको व्यवस्थापनमा उनीहरू लागिरहेका छन्।
3: पोषनाथजी अब घर कसरी जाने?
5: अब झोलुङ्गे पुलहरू केही सुरक्षित छन्। झोलुङ्गे पुलहरूबाट यो त्रिशुली नदी वारपार गरिसकेपछि पारीबाट अर्को वैकल्पिक साधनको व्यवस्थापन गरेपछि सदरमुकामसम्म जान सकिन्छ।
3: रसुवा बाढीमा बगेकाहरूको शव फेला पर्ने क्रम जारी छ। टाढा टाढासम्म बगेका कारण एकातिर खोजी कार्य जटिल बनेको छ भने अर्कातिर पर्याप्त चिस्यान गृहको अभावका कारण शव व्यवस्थापनमा चुनौती थपिएको पत्रकार अधिकारीको भनाइ छ।
5: विशेष गरी अहिले यो धादिङ खण्डमा फेला परेका शवहरूको व्यवस्थापनको कुरा अलिकति कठिनाई उत्पन्न भएको छ। यहाँ शवहरू राख्ने ठाउँ नभएको हुनाले, शवगृहहरू नभएको र फ्रिजहरू नभएको हुनाले पनि यो शवहरू बिग्रने, यसबाट यो चाहिँ सड्ने भएको हुनाले यसलाई कसरी सुरक्षित गर्ने भन्ने कुरा प्रहरीको अहिले चिन्ताको विषय भएको छ। यहाँबाट काठमाडौँ पठाउनका लागि पनि सडक सम्पर्क विच्छेद भएको हुनाले यहाँबाट हेटौँडापट्टि लगेर काठमाडौँ लाने अथवा के गर्न सकिन्छ भनेर प्रहरीले त्यसतर्फ पनि चासो दिइरहेको छ।
3: सरकारले रसुवाको भोटेकोशी बाढीपछि खोज तथा उद्धारका लागि विभिन्न देशले पठाउन खोजेको उद्धार टोलीको प्रस्ताव अस्वीकार गरेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी आफ्नै स्रोत साधनबाट उद्धार अभियान सञ्चालन गर्न सक्षम रहेको सरकारले जनाएको छ। भारत, चीन, अमेरिका, बेलायत लगायतका देशले उद्धार टोली पठाउने प्रस्ताव गरेका थिए। सरकारले भने विदेशी सहयोगलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मार्फत एक द्वार प्रणालीबाट स्वीकार गर्ने निर्णय गरेको छ। बाढीपछि विदेशी नागरिकको खोज तथा उद्धार समन्वय गर्न परराष्ट्र मन्त्रालयले विभागले आपतकालीन प्रतिकार्य टोली गठन गरेको छ। विभिन्न क्षेत्रमा भएको जनधनको क्षतिलाई ध्यानमा राख्दै भदौ 15 गतेका लागि तय भएको पुस्तकालय दिवसको मूल समारोह पनि स्थगित भएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS कुल खबर रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: भोटेकोशी बाढीमा बेपत्ता मध्ये अहिलेसम्म 469 जनाको शव फेला परेको छ। प्रहरीको तथ्याङ्क अनुसार 8 जिल्लामा गरी 469 जनाको शव भेटिएको हो। तीमध्ये रसुवामा 12, नुवाकोटमा 37, धादिङमा 33, चितवनमा 178, गोर्खामा 44, तनहुँमा 28, नवलपरासी पूर्वमा 110 र नवलपरासी पश्चिममा 27 जनाको शव फेला परेका हुन्। बाढीपछि त्रिशुली र नारायणी नदी किनारमा भेटिएका 102 शव पहिचान तथा परीक्षणका लागि पोखरा लगिएको छ। धादिङ, गोर्खा, तनहुँ र पूर्वी नवलपरासी लगायतका जिल्लामा भेटिएका शवको व्यवस्थापन तथा परीक्षणको व्यवस्था नभएपछि पोखरा लगिएको कास्कीका सहायक प्रमुख जिल्लाधिकारी चित्रांगत बरालले बताउनुभयो। गैराती पूर्वी नवलपरासीबाट 41, तनहुँबाट 23, गोर्खाबाट 11 र धादिङबाट 27 शव पोखरा लगिएको हो। शवको परीक्षण गरी पहिचानका लागि सार्वजनिक सूचना जारी गर्ने तयारी भइरहेको स्थानीय प्रशासनले जनाएको छ। बाढीका कारण बुधबारदेखि अवरुद्ध नागढुङ्गा मुगलिन सड़क खुलाउने प्रयास भइरहेको छ। धादिङको बैरेनीदेखि गलौदीसम्म सड़कमा बाक्लो लेदो जमेकाले यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ। हिजो बिहानैदेखि लेदो हटाउने काम भइरहेको छ। सड़क अवरुद्ध हुँदा धादिङ, नुवाकोट र रसुवा चल्ने गाड़ीसँगै पृथ्वीराज मार्ग हुँदै विभिन्न ठाउँमा जाने आउने गाड़ी समेत प्रभावित भएका छन्। भोटेकोशी बाढीले रसुवागढी नाकाको पूर्वाधार बगाएपछि र तातोपानी नाका पनि पहिरोका कारण बन्द भएपछि नेपाल चीन व्यापारका लागि कोरला नाका मुख्य विकल्प बनेको छ। चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढीमा भन्सार कार्यालयसहित 40 किलोमिटर भन्दा बढी सड़क र अन्य पूर्वाधार बगेका छन्। तातोपानी नाका पनि पहिरोका कारण सञ्चालनमा छैन। भन्सार विभागले रसुवागढी र तातोपानी बन्द रहेकाले सम्भव भएसम्म कोरला नाका प्रयोग गर्न व्यवसायी र मालभाग सवारी चालकलाई आग्रह गरेको छ। विभागका अनुसार गत आर्थिक वर्षमा रसुवागढी, तातोपानी र कोरला नाकाबाट नेपाल चीनबीच 1.8 खर्ब रूपियाँ भन्दा बढीको व्यापार भएको छ। मुस्ताङ भन्सारले भने कोरला नाकाबाट व्यापार सञ्चालन गर्न आफूहरू तयार रहेको जनाएको छ। तर कोरला क्षेत्रमा अत्यधिक उचाइका कारण अक्सिजनको समस्या रहेकाले आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापन गर्नुपर्ने भन्सारको भनाइ छ। यसैबीच रसुवागढी र तातोपानी बन्द हुँदा चीनको केरुङमा करिब 170 नेपाली मालभाग गाड़ी सामान सहित अड्किएका छन्। नाका लामो समयदेखि बन्द रहेमा दशैं तिहारका सामान आपूर्तिमा असर पर्नुका साथै कोरला हुँदै सामान ल्याउँदा ढुवानी खर्च समेत बढ्ने व्यवसायीले चिन्ता व्यक्त गरेका छन्। प्राकृतिक विपदका कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएपछि सरकारले भदौ 13 गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गरेको छ। शिक्षा मन्त्रालयले विषम परिस्थितिलाई मध्यनजर गर्दै सबै विश्वविद्यालयका उपकुलपतिलाई परीक्षा स्थगित गर्न निर्देशन दिएको हो। आजका लागि निर्धारित परीक्षामा सहभागी हुन नसकेका परीक्षार्थीका लागि उपयुक्त समयमा परीक्षा सञ्चालनको व्यवस्था मिलाउन पनि मन्त्रालयले निर्देशन दिएको छ। रसुवागढी भन्सार कार्यालयका अधिकृत करवीर गैरेले बाढीका क्रममा आफूले भोगेको त्रासदीपूर्ण अनुभव सुनाउनु भएको छ।
4: त्यहाँ बिहान 8:30 समयमा हामी अफिसमा गएका थियौँ आधाभन्दा बढी साथीहरू। त्यो बेलामा 81 बाढी आए जस्तो, भुइँचालो आए जस्तो हल्लियो घर, के आयो भनेर हामीले हेर्दाखेरि चाहिँ एकाएक बाढी आएको रहेछ क्या। अनि हामीले चाहिँ भाग बाढी आयो भन्न मात्रै भयो। त्यसपछि जो जो साथीहरू माथि उकालोतिर चढ्नुभयो उहाँहरू बाँच्नुभयो, जो जो साथीहरू उकालो चढ्न सक्नु भएन उहाँहरू चाहिँ बित्नुभयो। सिधा कुरा भन्दा त्यसपछि बाढी आइसकेपछि जति जति मान्छेहरू माथि उकालो चढ्नुभयो उहाँहरूलाई चाहिँ अहिले अब कतिपय अलिकति एक्सेसवालाहरूले आफैले हेलिकप्टर चार्टर गरेर गए, कतिपयलाई अब अहिले हामीलाई चाहिँ नेपाली सेनाले हेलिकप्टर गरेर यहाँ हामी त्रिशुलीमा आएका छौँ होइन। त्यसपछि कतिपयको चाहिँ अहिले पनि उद्धार हुँदैछ। धेरै बेलासम्म चाउचाउ बिस्कुटहरू यस्तो केही पनि दिएको थिएन। अहिले बल्ल चाहिँ सेनाको हेलिकप्टर जानुभन्दा अगाडि चाहिँ एउटा प्राइभेट कसैले लिएर सेना त्यो चाउचाउ बिस्कुट दिएको छ। अब अवस्था त्यहाँ धेरै गन्जागोल छ। अब एक्सेस हुनेर चढेर हिँडेँ, एक्सेस हुनेर चढेर आएँ। अब जो जस्तो बिरामीहरूको चाहिँ उद्धार भइसकेको छ, लगभग बाँचेका बिरामीहरूको। अरू अब अरूको अवस्था त एकदम क्रिटिकल छ, हेर्दाखेरि पनि अप्ठ्यारो खालको छ। अब सकेसम्म चाँडो उद्धार भयो भने त्यहाँ कुनै पनि बजारमा केही बाँकी छैन, घर बाँकी छैन, होटल बाँकी छैन, पसल बाँकी छैन, केही पनि बाँकी छैन। अब जो जान्छ त्यहाँ जानेहरूले चाहिँ छिटो ल्याएर मान्छेहरूलाई त्यहाँ बस्ने फेरि अरू व्यवस्था पनि छैन। पानी आयो भने मान्छेहरू भिजेर बस्नेवाला छन्। त्यो भएर त्यहाँको अवस्था साह्रै क्रिटिकल छ। अब अहिले हामी जतिजना आयौँ उद्धार भएर आएको छौँ, अरू पनि त्यहाँ पर्खा उद्धारको पर्खाइमा छन्। अब त्यो अनुसार उद्धार गरिदिनु पऱ्यो भन्ने छ। यो क्षतिको अहिलेसम्म यकिन भएको छैन। अब मैले अघि देखेअनुसार चाहिँ त्यहाँको अनुमानित अवस्था चाहिँ मानवीय क्षति भनेको जति भाग्यो भनेको 200 भाग्यो होला बढीमा। त्योभन्दा अरू जति मान्छे हुन्थ्यो त्यहाँ बाँकी त्यो सबै मानवीय क्षति छ। घर टहरा कुनै पनि बाँकी छैन होइन। सशस्त्रको ब्यारेक बाहेक अरू कुनै पनि घर टहरा बाँकी छैन त्यहाँ। त्यसपछि अब घटरा बाँकी नरहेपछि भन्सार यार्ड, भन्सार कार्यालय, भन्सारको त्यो गाडीहरू केही पनि बाँकी छैन त्यहाँ। त्यो भनेको तपाईँको पुरै कालो लेदोले भरिएको बगर भनेको छ अहिले, टोटल्ली कालो लेदोले भरिएको छ, त्यो चाहिँ बगर भइसक्यो अहिले चाहिँ।
3: हवस् त, खबर यति नै, नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: મિલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: પ્લે BFBS
1: યુ BFBS ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો
3: ચીનકુ છોચેન ખોલા ર પુરે પુત્સાંગકો નદીકો સંગમમાં બનેકો ઠૂલો તાલ ફૂટેકો છે. चिनिया पक्षबाट ताल फुटेको जानकारी आएको नुवाकोटका सहायक सिडिओ कृष्णप्रसाद हुमागाईले जानकारी दिनुभयो.
4: चिनको तिब्बत तर्फबाट यो लेन्दे खोलामा पानीको बाब बढेको भन्ने कुराहरू छ. कारण चाहिँ के कारण भन्ने कुरो चाहिँ त्यसै हामीले त्योतिर लागेका छैनौँ. यो यता नेपाल प्रवेश गरिसकेपछि भोटे कोसी हुँदै त्रिशुली नदीमा पानीको बाब बढेको छ भनेर त्यो सूचना आएको हुँदा हामीले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जानको लागि चाहिँ सम्बन्धित सुरक्षा युनिटहरू मार्फत र सम्बन्धित पालिकाहरूलाई चाहिँ अलर्ट गराएका छौँ. अब के छ कति बाप भन्ने कुरो अब त्यहाँ अहिले चाहिँ अब मापन भइसकेको अवस्था छैन, तर बाप चाहिँ बढेको छ.
5: सहायक श्री साहब तपाईँ कहाँ हुनुहुन्छ अहिले?
4: म अहिले यहीँ चाहिँ त्रिशुली नदीकै छेउमै छु, तर अहिले मैले नदी देखिरहेको अवस्था छैन. म यता कमान पोस्ट तर्फ चाहिँ छु अहिले. अहिलेको अवस्था यस्तो छ
5: भनेको स्थानीयहरू चाहिँ अहिले लाखा पाखा भनेको अलिकति जोखिमयुक्त ठाउँबाट दायाँ बायाँ गइसकेका छन्,
4: जाने क्रम छन्, कोही गइसकेका छन्, कोही जाँदैछन्. हामीले चाहिँ नै सूचना सम्प्रेषण गरिसकेका छौँ.
3: रसुवाको भोटेकोशी तथा त्रिशुली नदीमा बाढीको बहाव बढ्न सक्ने सूचना पाएसँगै नदी तटीय क्षेत्र आसपासका मानिसहरू सुरक्षित स्थानतर्फ जान थालेका छन्. नेपाल प्रहरी, बाढी प्रभावित जिल्लाका प्रशासन कार्यालय र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पानीको बहाव बढ्न सक्ने भन्दै नदी तटीय क्षेत्रमा रहेका मानिसहरूलाई सुरक्षित स्थानमा जान पनि भनेको छ. स्वास्थ्य मन्त्रालयले विपदको विषम परिस्थितिमा स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीलाई अत्यावश्यक अवस्था बाहेक विदा नलिने निर्देशन दिएको छ. मन्त्रालयले सार्वजनिक विदाको दिनमा समेत खोज, उद्धार र उपचार सेवाका लागि तयारी अवस्थामा रहन कर्मचारीलाई निर्देशन दिएको हो. मन्त्रालयको प्रशासन तथा व्यवस्थापन शाखाले जारी गरेको निर्देशनमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र पहिरोबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित क्षेत्रमा खोज, उद्धार, स्वास्थ्य उपचार र राहतको काम भइरहेको जनाएको छ. भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा उद्धार र राहतसँगै मनोसामाजिक असर पनि देखिन थालेको छ. आफन्त गुमाएका, सम्पर्कविहीन भएका र विपदको प्रत्यक्ष सामना गरेका व्यक्तिमा डर, तनाव र त्रास बढ्न सक्ने मनोविद सन्तोष घिमिरे बताउनुहुन्छ. यस्तो अवस्थामा मानसिक रूपमा कसरी सम्हालिने र प्रभावितलाई कसरी सहयोग गर्ने भन्ने विषयमा हामीले उहाँलाई सोधेका छौँ.
6: यस्तो बेला चाहिँ सही सूचना दिनुपर्ने हुन्छ क्या. जो कोही मान्छेको पनि मन आत्तिन्छ यति बेला. यो घटना घटेको चाहिँ 3 दिनदेखि लिएर 1 हप्तासम्म पनि मान्छेहरूमा चाहिँ अब निन्द्रामा डिस्टर्ब हुने, खाना नखाने, ध्यान केन्द्रित गर्न नसक्ने, रिसाउने, एक्लै बस्नु नसक्ने, नयाँ मान्छेहरू देखिरहेछ, केही कुरा गरिरहेछन् भने पनि त्यहीँ गएर कुरा गर्न मन लाग्ने होइन. त्यसैले यस्तो समयमा चाहिँ सरकारले व्यक्ति, सङ्घ संस्था, समुदाय, परिवारले व्यक्तिलाई चाहिँ बेसिक निड्स र सेफ्टीमा चाहिँ फर्स्ट कन्सर्न चाहिँ जानुपर्छ. त्यसपछि बल्ल उनीहरूको चाहिँ साइकोलोजिकल कुरा, अरू सोसल कुराहरूमा चाहिँ हामीले ध्यान दिनु सक्छ.
5: जो जो मान्छेहरू उहाँहरूलाई भेट्न, देख्न, सहयोग गर्न जान्छन् उनीहरूले ठ्याक्कै के गर्ने, के चाहिँ नगर्ने,
6: उनीहरूको चाहिँ शारीरिक अवस्था कस्तो छ, पानी खान पाएको छ कि छैन, खाना खाएको छ कि छैन, बसाइको अवस्था कस्तो छ, मनको अवस्थाहरू कस्तो छ, उनीहरूको पीडाहरू चाहिँ कस्तो भइरहेछ, ध्यान दिएर सुनिदिने, बुझिदिने, अनि त्यसपछि यदि पोसिबल छ भने उनीहरूको कन्सर्नहरूलाई चाहिँ लिएर सम्बन्धित निकाय हुनसक्छ, जस्तै क्रस होला, पालिका हुनसक्छ होला, सङ्घ संस्थाले सपोर्ट गरिरहेछ, अहिले प्रधानमन्त्रीको कोषले नै सपोर्ट गरिरहेछ होला. हामीले लिङ्क गराइदियो भने पनि एकदम ठुलो सपोर्ट हुन्छ. अब गर्न नहुने कुरा चाहिँ त्यो सूचनाहरू चाहिँ नबुझिकन दिनु भएन. यस्तो बेलामा नराम्रो नराम्रो दृश्यहरू चाहिँ सामाजिक सञ्जालमा राख्नु भएन होइन. बुच्चुप लागेर बस्नु, केही गर्न सकिरहेको छैन भने पनि शान्त भइदिनु भनेको पनि सहयोग हो नि त.
5: 3 दिनदेखि 7 दिनसम्म चाहिँ अलिक बढी नै आघात पर्छ, बढी पीडामा हुन्छन्. त्यसपछि उनीहरूलाई सामान्य अवस्थामा फर्काउने, दीर्घकालीन ट्रमाबाट जोगाउनलाई चाहिँ के के गर्नुपर्छ?
6: अब यसमा चाहिँ समय आफैमा पनि औषधि हो यसमा चाहिँ होइन, अनि त्यो समस्यालाई व्यवस्थापन गर्न व्यक्ति आफैले पनि भूमिका खेलिरहेको हुन्छ। त्यस्तो अवस्थामा जस्तै आफूले आफूलाई केयर गर्ने, सुत्ने कुरामा ध्यान दिने, बरु सानसानो कामहरू गरिराख्ने, होइन साथीसँग परिवारसँग बसेर कुरा गर्ने, आफूलाई चाहिँ के कुरामा आस्था छ त्यो आस्था अनुसार चाहिँ प्रे गर्ने, त्यस्तो कुराहरू पनि गर्न सकिन्छ। कसैलाई अलिकति फरक खालको व्यवहारहरू देखाइरहेछ भने परामर्शको लागि पनि रिफर गर्न सकिन्छ। त्यसले गर्दाखेरि अलिकति सामान्य हुनलाई पनि सपोर्ट मिल्छ।
3: हवस् त, खबर यति नै, नमस्कार।
0: यो PFBS गोर्खा रेडियो।

0: BFBS गोरखा रेडियो हो
1: सैन्य समुदायमा
0: बेलायत भरि
1: अन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले BFBS
0: यो BFBS गोरखा रेडियो हो
1: गोरखा रेडियो हो
3: बाढी पूर्वानुमान महाशाखाले तिब्बतको ताल फुटेर भोटेकोशी नदीमा आएको बाढी र सुवाको स्याब्रुबसीसम्म आइपुगेको जनाएको छ। बाढीको प्रभाव त्रिशुली नदीको तटीय क्षेत्र हुँदै मुगलिनसम्म पर्न सक्ने भन्दै महाशाखाले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले अर्को सूचना जारी नभएसम्म त्रिशुली र भोटेकोशीको तटीय क्षेत्रमा अनावश्यक आवत जावत नगर्न र सुरक्षित स्थानमा रहन आग्रह गरेको हो। भोटेकोशीमा पानीको बहाव बढेपछि नुवाकोट सदरमुकाम विदुरमा उद्धार र पुनस्थापनामा खटिएका डोजर र मान्छेलाई क्षतिग्रस्त क्षेत्रबाट हटाइएको छ। बहाव थप बढेर जोखिम निम्तन सक्ने भन्दै सुरक्षाकर्मीले प्रभावित क्षेत्रमा आवागमन गर्न रोक लगाएका हुन्। उद्धारमा खटिएका उपकरण र जनशक्तिलाई तत्कालका लागि सुरक्षित ठाउँमा सारिएको छ। भोटेकोशीको जलस्तर बढेसँगै नदी आसपासका क्षेत्रमा थप सतर्कता अपनाइएको छ। सुरक्षाकर्मीले जोखिमयुक्त क्षेत्रमा नजान र नदी किनारमा अनावश्यक भिड नगर्न स्थानीयलाई आग्रह गरेका छन्। नेपाल चीन सीमा क्षेत्रमा पहिरोपछि बनेको अस्थायी पुल फुटेपछि चीनले तिब्बततर्फ जारी उद्धार र खोजी कार्य पनि अस्थायी रूपमा रोकेको छ। चीनीय सञ्चार माध्यमका अनुसार सीमा क्षेत्रमा बनेको अस्थायी ताल फुटेपछि तल्लो तटीय क्षेत्रमा थप बाढीको जोखिम बढेकाले उद्धार रोकिएको हो। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले चीनतर्फ पहिरोका कारण बनेको अस्थायी ताल फुटेको सूचना आएको भन्दै नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गर्नुभएको छ। नेपाल प्रहरीले तिब्बततर्फ पानीको अस्थायी ताल फुटेकाले उद्धार र राहत कार्यक्रममा जुटेका सुरक्षाकर्मी र सर्वसाधारणलाई सुरक्षित ठाउँमा सर्न अपील गरेको छ। ताल फुटेसँगै नदीको बहाव र आसपासको भूभागमा थप जोखिम उत्पन्न हुन सक्ने आकलनपछि उद्धार टोलीलाई तत्कालका लागि परिचालन नगर्ने निर्णय गरिएको प्रहरीको भनाइ छ। चीनले तिब्बत नेपाल सीमा क्षेत्रमा आएको विनाशकारी आकस्मिक बाढीपछि लेभल 4 आपतकालीन सतर्कता जारी गरेको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीको असर छिमेकी मुलुक भारतको सीमावर्ती क्षेत्रमा पनि देखिन थालेको छ। उत्तर प्रदेशको महाराजगंजमा गण्डक नदीबाट 4 र कुशीनगरमा 3 गरेर 7 शव फेला परेको बीबीसी हिन्दीले जनाएको छ। 5 महिला र 2 पुरुषको शव फेला परेको हो। एसएफसीको उद्धार टोलीले नदीमा निगरानीका बेला शव बग्दै गरेको देखेको बताइएको छ। उद्धार टोलीले मोटरबोटको सहायतामा ती शव नदीबाट बाहिर निकालिरहेको समाचारमा उल्लेख छ। भोटेकोशी बाढीले रसुवाका 13 सहित 41 पुलमा क्षति पुर्याएको छ। रसुवामा मात्रै 40 सडक पूर्ण रूपमा क्षतिग्रस्त भएपछि जिल्ला सडक सम्पर्कबाट विच्छेद भएको छ। मितेरी पुलदेखि मलिखुसम्मका सडक र पुलमा बाढीले ठूलो क्षति पुर्याएको सडक विभागले जनाएको छ। रसुवाको भेत्रावतीदेखि मैलुङ हुँदै साब्रेबेसी रसुवागढी जोड्ने सडक पनि पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। सरकारले अब पृथ्वी राजमार्ग सञ्चालन र रसुवालाई सडक सञ्जालमा जोड्नेलाई प्राथमिकता दिएको छ। भेत्रावतीमा बेलिब्रिज राखेर सडक सम्पर्क जोड्ने तयारी भइरहेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। सरकारसँग 50 7 मात्रै बेलिब्रिज बाँकी रहेकाले भारत र चीनबाट थप बेलिब्रिज ल्याउने तयारी भइरहेको छ। सडक र पुल खुलाउन 20 उपकरण परिचालन गरिएको मन्त्रालयले जनाएको छ। चीनको छोचेन खोला र पुरेपु साङपो नदीको सङ्गममा बनेको ठूलो ताल फुटेको छ। चिनिया पक्षबाट ताल फुटेको जानकारी आएको नुवाकोटका सहायक सिडियो कृष्ण प्रसाद होमागाईले हामीलाई केही बेर अघि जानकारी दिनुभएको हो।
4: चीनको तिब्बत तर्फबाट यो लेन्दे खोलामा पानीको बाब बढेको भन्ने कुराहरू छ। कारण चाहिँ के कारण भन्ने कुरो चाहिँ त्यो चाहिँ हामीले त्योतिर लागेका छैनौँ। यो यता नेपाल प्रवेश गरिसकेपछि भोटेकोशी हुँदै त्रिशुली नदीमा पानीको बाब बढेको छ भनेर त्यो सूचना आएको हुँदा हामीले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जानको लागि चाहिँ सम्बन्धित सुरक्षा युनिटहरू मार्फत र सम्बन्धित पालिकाहरूलाई चाहिँ अलर्ट गराएका छौँ। अब के छ कति बाप भयो भन्ने कुरो अब त्यहाँ अहिले चाहिँ अब मापन भइसकेको अवस्था छैन, तर बाप चाहिँ बढेको छ।
3: रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार खोजी अभियान जारी छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म 3,253 जनाको उद्धार गरिएको छ। उद्धार कार्यका लागि नेपाली सेनाका 6 र निजी क्षेत्रका 9 सहित 15 हेलिकप्टर परिचालन गरिएको प्राधिकरणले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका सहित 15,000 सुरक्षाकर्मी परिचालन गरिएको छ। तीमध्ये नेपाल प्रहरीका 7,200, नेपाली सेनाका 4,200 र सशस्त्र प्रहरी बलका 3,600 परिचालन गरिएको छ। सरकारले बाढी प्रभावित जिल्लामा राहत व्यवस्थापनका लागि नगद समेत पठाएको छ। प्राधिकरणको अनुसार रसुवामा 1 करोड, नुवाकोटमा 1 करोड र दादिङमा 50 लाख पठाइएको छ। अवस्था खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: रिलाइन भरी
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: रसुवाको भोटेकोसी बाढीपछि उद्धार खोजी र व्यवस्थापनमा ढिलाइ भएको भन्दै सरकारको आलोचना हुन थालेपछि थप सुरक्षाकर्मी परिचालन गरिएको छ। सेनाले विशेष टोली परिचालन गरेर शव संकलनलाई तीव्रता दिएको छ। शव खोजी गर्न रसुवादेखि चितवनसम्म नदी किनारमा आज थप 1200 सैनिक परिचालन गरिएको छ। हाल उद्धार राहतका लागि 13,295 सुरक्षाकर्मी परिचालन गरिएको सरकारले जनाएको छ। सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेलका अनुसार नेपाल प्रहरीबाट 7,250 नेपाली सेना 4,200 सशस्त्र 1,845 परिचालन गरिएको छ। हालसम्म 3,200 जनाको उद्धार भएको पनि उहाँले जानकारी दिनुभएको छ। सेनाका 6 र निजी 9 हेलिकप्टर उद्धारमा प्रयोग भइरहेको पनि मन्त्री पोखरेलले जानकारी दिनुभएको छ। नेपाल प्रहरीले हालसम्म फेला परेका 489 शवमध्ये 393 शवको पहिचान हुन नसकेको जनाएको छ। हालसम्म रसुवा सहित धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोर्खा, नवलपरासीमा समेत शव फेला परेको छ। फेला परेका शव भेटिएका जिल्लासँगै काठमाडौँ, पोखरा, पाल्पा, रूपन्देही र कपिलवस्तुमा राखिएको प्रहरीले जनाएको छ। आज मध्याहसम्ममा रसुवामा 13, नुवाकोटमा 37, धादिङमा 40 र गोर्खामा 44 जनाको शव फेला परेको छ। त्यस्तै नवलपरासी पूर्वमा 112, नवलपरासी पश्चिममा 28, तनहुँमा 28 र चितवनमा 186 जनाको शव भेटिएको छ। यसैबीच नेपालसँग सीमा जोडिएको उत्तर प्रदेश महाराजगंजमा गण्डक नदीमा 4 र कुशीनगरमा 3 शव फेला परेको खबर छ। ती शव नेपालबाटै बगेर पुगेको हुन सक्ने बीबीसी हिन्दीले जनाएको छ। भारतको सशस्त्र सीमा बलको टोलीले नदीमा तैरिरहेका शव फेला पारेको खबर छ। सरकारले रसुवाको भोटेकोसी क्षेत्रमा फेरि लेदोसहित पानीको बहाव बढे पनि तत्काल ठूलो जोखिम नरहेको बताएको छ। तत्काल ठूलो जोखिम नभएको भन्दै मन्त्री परिषद बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेल
4: यही मिति 2083 भदौ 10 गते रसुवाको भोटेकोसी नदीमा ठूलो बाढी आएको क्षेत्रमा आज पुनः लेदोसहित पानीको बहाव केही बढेको सूचना प्राप्त भएको र थप बाढी आउन सक्ने जोखिम रहेकोले भोटेकोसी एवं त्रिशुली नदी किनारामा उद्धार तथा राहतमा खटिनु भएको एवं विविध कारणले जोखिम क्षेत्रमा रहनु भएको सबैलाई उच्च सतर्कता अप्नाउन र जोखिम देखिएमा तुरन्त सुरक्षित स्थानमा जान विशेष अनुरोध गरिन्छ भनेर राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट पनि सूचना आएको छ। यसमा अहिले तत्काल आत्तिनुपर्ने अवस्था नरहेको अहिले तत्कालको लागि तर सतर्कमा चाहिँ रहन पनि सबैजनालाई आग्रह गर्न चाहन्छु।
3: मन्त्री पोखरेलका अनुसार भोटेकोसी बाढीका सम्बन्धमा सरकारले परराष्ट्र मन्त्रालय मार्फत चीन सरकारसँग संवाद गरिरहेको छ।
4: परराष्ट्र मन्त्रालय मार्फत चीन सरकारसँग निरन्तर संवाद भइरहेको छ र त्यो संवादमा चाहिँ अहिले त्यस्तो ठूलो जोखिम तत्काल केही नरहेको भन्ने चीनतर्फबाट पनि आइरहेको छ भने सतर्कमा चाहिँ बस्नको लागि सबैजनालाई आग्रह पनि गर्न चाहन्छौँ। अहिले त्यो ड्यामहरू फुटेको भने त्यस्तो फुटेको त्यस्तो छैन। सामान्य कतै ग्लेसियरहरू चाहिँ सानसानो फुटेको हुनाले धेरै ठाउँमा पानी चाहिँ ओभरफ्लो भएको हुनाले त्यो लेदो सहितको ओभरफ्लो चाहिँ ठाउँ ठाउँमा भएको छ तर त्यस्तो ठुलो जोखिम अहिले तत्कालले देखेको छैन तर सतर्कमा चाहिँ सबैजना रहन चाहिँ जरुरी छ।
3: भोटेकोसी क्षेत्रमा फेरि लेदो सहित पानीको बहाव बढेपछि त्रिशुली किनार क्षेत्रमा उच्च सतर्कता अप्नाइएको छ। प्रहरीको माइकिङपछि नागरिक आफै सुरक्षित ठाउँतिर लागेका छन्। नदी आसपासका मान्छेलाई सुरक्षाकर्मीले सुरक्षित ठाउँमा पठाइरहेका छन्। रसुवाको भोटेकोसी नदी क्षेत्रमा फेरि लेदोसहितको बाढी बढे पनि माथिल्लो भेगमा नदी थुनिएर बनेको ताल स्थिर रहेको चिनिया पक्षले जनाएको छ। बाढीले रसुवाका 13 41 पुलमा क्षति पुर्याएको छ। रसुवामा मात्रै 40 किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएपछि जिल्ला सडक सम्पर्कबाट विच्छेद भएको छ। मितेरी पुलदेखि मलिखुसम्म सडक र पुलमा बाढीले ठूलो क्षति पुर्याएको सडक विभागले जनाएको छ। रसुवाको भेत्रावतीदेखि मैलुङ हुँदै स्याबरुबेसी र रसुवागढी जोड्ने सडक पनि क्षतिग्रस्त भएको छ। सरकारले अब पृथ्वी राजमार्ग सञ्चालन र रसुवालाई सडक सञ्जालमा जोड्ने काम लाई प्राथमिकता दिएको छ। बेत्रावतीमा बेलेब्रिज राखेर सडक सम्पर्क जोड्ने तयारी भइरहेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। सरकारसँग 50 मिटरका 7 मात्रै बेलिब्रिज रहेकाले भारत र चीनबाट थप बेलिब्रिज ल्याउने तयारी भइरहेको छ। सडक र पुल खुलाउन 20 उपकरण परिचालन गरिएको मन्त्रालयले जनाएको छ। बाढीपछि त्रिशुली र नारायणी नदी किनारमा भेटिएका 102 शव पहिचान र परीक्षणका लागि पोखरा लगिएको छ। धादिङ गोर्खा तनहुँ र पूर्वी नवलपरासी लगायत जिल्लामा भेटिएका शवको व्यवस्थापन र परीक्षणको व्यवस्था नभएपछि पोखरा लगिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बरालले जानकारी दिनुभएको हो। गैराती पूर्वी नवलपरासीबाट 41, तनहुँबाट 23, गोर्खाबाट 11 र धादिङबाट 27 शव पोखरा लगिएको हो। अवस्था अहिलेसम्मको खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: SBS गोर्खा रेडियो
1: सैन्य समुदायमा
0: रिलायन भरी
1: अन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
0: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: रसुवाको भोटेकोसी नदीमा आएको बाढ़ीका कारण हालसम्म 538 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज दिउँसो 3 बजेसम्मको तथ्याङ्क सार्वजनिक गर्दै 538 जनाको मृत्यु भएको जानकारी गराएको हो। बाढ़ीले बगाएर सबैभन्दा धेरै चितवनमा 221 जनाको ज्यान गएको छ। नवलपरासी पूर्वमा 134, गोर्खामा विभिन्न मानव अंग सहित 46, नुवाकोटमा 37, धादिङमा 33 जनाको शव फेला परेको छ। त्यस्तै तनहुमा 28, नवलपरासी पश्चिममा 27 र रसुवामा 12 जनाको मृत्यु भएको छ। विपदमा परि 73 जना घाइते भएका छन्, जसमध्ये रसुवाका 43, नुवाकोटका 27 र धादिङका 3 जना छन्। बाढ़ीपछि 970 जना अझै सम्पर्कविहीन छन्। हराउनेमा ठूलो संख्या विदेशी नागरिकको छ। 517 जना विदेशी नागरिक र नेपाल घुम्न आएका विदेशमा बस्ने 127 जना नेपाली सम्पर्कमा छैनन्। जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रबाट प्राप्त विवरण अनुसार रसुवाका 161, मकवानपुरका 66 र नुवाकोटका 1 जना हराइरहेका छन्। विपदमा खटिएका सुरक्षाकर्मी र कर्मचारी समेत बेपत्ता भएका छन्। नेपाली सेनाका 45, नेपाल प्रहरीका 28 र सशस्त्र प्रहरी बलका 13 जना सम्पर्कविहीन छन्। भन्सार कार्यालयका 15 र अध्यागमन कार्यालयका 4 जना कर्मचारीको अवस्था अज्ञात छ। बेपत्ताको खोजी र प्रभावितको उद्धारका लागि 14,829 जना सुरक्षाकर्मी परिचालन गरिएको छ, जसमा नेपाली सेनाका 6,698, नेपाल प्रहरीका 4,473 र सशस्त्रका 3,658 जना खटिएका छन्। हालसम्म 25 जना विदेशी नागरिक सहित 3,742 जनाको उद्धार गरिएको छ। उद्धार र राहतका लागि नेपाली सेना र निजी कम्पनीका गरी 78 हवाई उडान भएका छन्। सरकारले राहत स्वरूप रसुवा र नुवाकोटलाई 1 करोड़ तथा धादिङलाई 50 लाख रूपियाँ नगद उपलब्ध गराएको छ। प्रभावित क्षेत्रमा चाउचाउ, बिस्कुट, स्लिपिङ ब्याग, ब्ल्याङ्केट, म्याट्रेस लगायत सामग्री बोकेका 10 ट्रक पठाइएको छ। थप 20 ट्रक तथा गैर खाद्य सामग्री त्यसतर्फ पठाइएको छ। प्रभावित क्षेत्रमा संचार सेट समेत पुर्याइएको छ। हेलिकप्टर मार्फत 4 उडान गरी राहत सामग्री ढुवानी गरिएको छ। इन्धनको अभाव हुन नदिन नुवाकोटमा पर्याप्त मौजदात राखिएको छ। त्यहाँका भैरवी, सूर्यमती र पञ्चकन्या आयलेश्वरमा 41,000 लिटर डिजेल र 24,000 लिटर पेट्रोल मौजदात छ। नुवाकोटमै 9,000 लिटर हवाई इन्धन समेत राखिएको छ। प्राधिकरणले बेपत्ता विदेशी नागरिक, विदेश बस्ने नेपाली, उपचाररत व्यक्ति र हेलिकप्टरबाट उद्धार गरिएकाहरूको विवरण आफ्नो फेसबुक पेज र वेबसाइटमा हेर्न सकिने जनाएको छ। यसैबीच बेलायतले नेपाललाई 5 मिलियन पाउण्ड सहयोग गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री एन्डी बर्नहामले नेपालले यसअघि आवश्यक परेका बेला बेलायतलाई साथ दिएको स्मरण गर्दै अहिले बेलायत पनि नेपालको साथमा रहेको बताउनु भएको छ।
1: And we will be there for Nepal in its hour of need right now. So the immediate offer that the Foreign Secretary has relayed to the Nepalese government is an offer of first responders, search and rescue support. Britain excels in this. Financial support has been put on the table as well. Of course, British nationals missing as well, and we need to support that that search and rescue effort.
0: गण्डकी प्रदेश सरकारले रसुवा लगायत बाढ़ी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा 4 करोड़ रूपियाँ दिने निर्णय गरेको छ। मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले अपील जारी गर्दै रसुवा र नुवाकोट पुगेका गण्डकीका सहित केही नागरिक सम्पर्कविहीन रहेको जानकारी आएको बताउनु भएको छ। प्रदेश सरकारले सम्पर्कविहीनको खोजी, उद्धार र भेटिएका शवको व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेको पाण्डेको भनाइ छ। बाढ़ीपछि त्रिशुली र नारायण नदी किनारमा भेटिएका 102 शव पहिचान र परीक्षणका लागि पोखरा लगिएको छ। धादिङ, गोर्खा, तनहुँ र पूर्वी नवलपरासी लगायत जिल्लामा भेटिएका शवको व्यवस्थापन तथा परीक्षणको व्यवस्था नभएपछि पोखरा लगिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बरालले जानकारी दिनुभएको छ। गैराती, पूर्वी नवलपरासीबाट 41, तनहुँबाट 23, गोर्खाबाट 11 र धादिङबाट 27 शव पोखरा लगिएको हो। शवको परीक्षण गरी पहिचानका लागि सार्वजनिक सूचना जारी गर्ने तयारी भइरहेको स्थानीय प्रशासनले जनाएको छ। रसुवाको भोटेकोसी बाढ़ीपछि उद्धार, खोजी र व्यवस्थापनमा ढिलाइ भएको भन्दै सरकारको आलोचना हुन थालेपछि थप सुरक्षाकर्मी परिचालन गरिएको छ। सेनाले विशेष टोली परिचालन गरेर शव संकलनलाई तीव्रता दिएको छ। शव खोजी गर्न रसुवादेखि चितवनसम्म नदी किनारमा आज थप 1200 सैनिक परिचालन गरिएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Fly BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: रसुवाको भोटेकोसी हुँदै त्रिशुलीमा आएको बाढीमा मृत्यु भएका 547 जनाको शव फेला परेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको जानकारी अनुसार अस्ति बुधबारको बाढीमा परेका 547 जनाको शव फेला परेको हो। रसुवामा 13, नुवाकोटमा 38 र धादिङमा 40 जनाको शव फेला परेको छ। त्यस्तै गोर्खामा 44, नवलपुरमा 134, नवलपरासीमा 28, तनहुँमा 29 र चितवनमा 221 जनाको शव भेटिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 977 जना सम्पर्कविहीन छन्। नेपाल प्रहरीका 28, सेनाका 45, सशस्त्रका 13, भन्सार कार्यालयका 15 र अध्यागमन कार्यालयका 4 जना बेपत्ता छन्। रसुवा र नुवाकोटबाट 162 जना सम्पर्कविहीन भएको प्राधिकरणले जनाएको छ। नेपाल प्रहरीका अनुसार हालसम्म 1473 जनाको उद्धार गरिएको छ। सरकारले भारत र चीन लगायत सरकारसँग बेली ब्रिज बनाउन सहयोगका लागि आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयले 42 बेली ब्रिज दुई छिमेकीसँग माग गर्दै आज पत्राचार गरेको हो। अस्तिको बाढीसँगै रसुवा, नुवाकोट र धादिङका 41 पुल पूर्ण रूपमा क्षतिग्रस्त भएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। हाल नेपालसँग 7 बेली ब्रिज मात्रै मौजदात रहेको मन्त्रालयको भनाइ छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले हिजो पत्रकार सम्मेलनमा नेपाललाई आवश्यक परेका बेला बेली ब्रिज लगायतमा सहयोग गर्ने बताउनु भएको थियो। रसुवा, नुवाकोट र धादिङमा बाढीले अधिकांश पुल भत्काएको छ। तिब्बततर्फ थुनिएर बनेको तालबाट पानीको अत्यधिक बहाव रोकिएसँगै चीनतर्फ उद्धार फेरि सञ्चालन गरिएको छ। चिनिया अधिकारीहरूका अनुसार चीनतर्फ स्थगित गरिएको उद्धारको काम फेरि नियमित गरिएको हो। यसअघि थुनिएर बनेको ताल अचानक फुट्न सक्ने र त्यसले तल्लो तटीय क्षेत्रमा ठूलो बाढी निम्त्याउन सक्ने उच्च जोखिमलाई मध्यनजर गर्दै सुरक्षाका कारण केही घण्टाका लागि सबै उद्धार तथा खोजी स्थगित गरिएको थियो। भोटेकोसी बाढीपछि प्रभावित क्षेत्रमा उद्धार र राहतसँगै मनोसामाजिक असर पनि देखिन थालेको छ। आफन्त गुमाएका, सम्पर्कविहीन भएका र विपदको प्रत्यक्ष सामना गरेका व्यक्तिमा डर, तनाव र त्रास बढ्न सक्ने मनोविद सुदीप भिमिरे बताउनुहुन्छ।
4: यस्तो बेला चाहिँ सही सूचना दिनुपर्ने हुन्छ क्या, जो कोही मान्छेको पनि मन हात्तिन्छ यति बेला। यो घटना घटेको चाहिँ 3 दिनदेखि लिएर 1 हप्तासम्म पनि मान्छेहरूमा चाहिँ अब निन्द्रामा डिस्टर्ब हुने, खाना नखाने, ध्यान केन्द्रित गर्न नसक्ने, रिसाउने, एक्लै बस्न नसक्ने, नयाँ मान्छेहरू देखिरहेछ, केही कुरा गरिरहेछन् भने पनि त्यहीँ गएर कुरा गर्न मन लाग्ने होइन। त्यसैले यस्तो समयमा चाहिँ सरकारले व्यक्ति, सङ्घ संस्था, समुदाय, परिवारले व्यक्तिलाई चाहिँ बेसिक निड्स र सेफ्टीमा चाहिँ फर्स्ट कन्सर्न चाहिँ जानुपर्छ। त्यसपछि बल्ल उनीहरूको चाहिँ साइकोलोजिकल कुरा, अरू सोसल कुराहरूमा चाहिँ हामीले ध्यान दिनु सक्छ।
3: जो जो मान्छेहरू उहाँहरूलाई भेट्न, देख्न, सहयोग गर्न जान्छन् उनीहरूले ठ्याक्कै के गर्ने, के चाहिँ नगर्ने,
4: उनीहरूको चाहिँ शारीरिक अवस्था कस्तो छ, पानी खान पाएको छ कि छैन, खाना खाएको छ कि छैन, बसाइको अवस्था कस्तो छ, मनको अवस्थाहरू कस्तो छ, उनीहरूको पीडाहरू चाहिँ कस्तो भइरहेछ, ध्यान दिएर सुनिदिने, बुझिदिने, अनि त्यसपछि यदि पोसिबल छ भने उनीहरूको कन्सर्नहरूलाई चाहिँ लिएर सम्बन्धित निकाय हुनसक्छ, जस्तै क्रस होला, पालिका हुनसक्छ होला, सङ्घ संस्थाहरूले सपोर्ट गरिरहेछ, अहिले प्रधानमन्त्रीको कोषले नै सपोर्ट गरिरहेछ होला, हामीले लिङ्क गराइदियो भने पनि एकदम ठुलो सपोर्ट हुन्छ। अब गर्न नहुने कुरा चाहिँ त्यो सूचनाहरू चाहिँ नबुझिकन दिनु भएन, यस्तो बेलामा नराम्रो नराम्रो दृश्यहरू चाहिँ सामाजिक सञ्जालमा राख्नु भएन।
3: सरकारले भोटेकोसीको बाढीसँग जोडेर सामाजिक सञ्जालमा फैलिरहेका विभत्स तस्विर र भिडियो, एआई स्लप, नक्कली क्युआर कोड र मिथ्या सूचना हटाउन सामाजिक सञ्जाल प्लेटफर्महरूसँग छलफल थालेको छ। सामाजिक सञ्जाल नियमन तथा व्यवस्थापन समूहका संयोजक विजय कुमार रायका अनुसार आज मेटा र टिकटकका नेपाल प्रतिनिधिसँग छलफल भएको छ। छलफलका क्रममा सामाजिक सञ्जाल प्लेटफर्म प्रतिनिधिलाई आपत्तिजनक र भ्रामक सामग्रीका लिङ्क हटाइदिन आग्रह गरिएको छ। विभत्स र असत्य सामग्री पोस्ट हुने बित्तिकै स्वत रोकिने गरी आफ्नो अल्गोरिदम प्रोएक्टिभ बनाइदिन सरकारले टिकटक र मेटालाई आग्रह गरेको हो। विपदको बेला लक्षित गरी पुराना भिडियोलाई नयाँ दावी गरेर सेयर गर्ने, एआईबाट बनाइएका तस्विर वा भिडियो फैलाउने र सहायताका नाममा नक्कली क्युआर कोड बनाएर ठगी वा फिसिङ गर्ने घटना सामाजिक सञ्जालमा देखिएका छन्। भक्तपुरका किसानले आज बिहान खेतमा पुगेर पूजाआजा गरी भ्याकुतालाई भात खुवाएका छन्। जनपूर्णिमाका दिन आज किसानले भ्याकुताको पूजा गर्छन्। हवस् त, अहिलेसम्मको खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો.
3: चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नेपालको उच्च उचाइमा रहेको हिमनदी भत्किँदा अहिलेको विपत्ति आएको ब्रिफिङ गर्नुभएको छ. विदेश मन्त्रालयका प्रवक्ताले आज आयोजित पत्रकार सम्मेलनमा चीनको केरूङ र नेपालमा आएको बाढ़ीको विषयमा पत्रकारहरूले राखेका जिज्ञासाको जवाफ दिँदै नेपालतर्फको हिमनदी भत्किँदा विपत्ति आएको बताउनु भएको हो. चीनको संचार माध्यम सीजीटीएनले उच्च भेगमा रहेको ग्लेसियर पग्लिएर ताल बनिरहेको भन्दै आज ड्रोन तस्वीर शेयर गरेको छ. विपदमा चीनतर्फ 5 जनाको मृत्यु हुनुका साथै 558 जना बेपत्ता रहेको उहाँको भनाइ छ. यद्यपि चिनिया बक्सेले यस्तो दावी गरे पनि नेपालले भने आफ्नो भूभागतिरबाट ग्लेसियर विस्फोट भई हिम पहिरो गएको पुष्टि गरेको छैन. सरकारले रसुवाको भोटे कोशी क्षेत्रमा फेरि लेदो सहित पानीको बहाव बढे पनि तत्काल ठूलो जोखिम नरहेको बताएको छ. मन्त्री परिषद बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेल,
4: यही मिति 2083 भदौ 10 गते रसुवाको भोटे कोशी नदीमा ठूलो बाढी आएको क्षेत्रमा आज पुनः लेदो सहित पानीको बहाव केही बढेको सूचना प्राप्त भएको र थप बाढी आउन सक्ने जोखिम रहेकोले भोटे कोशी एवं त्रिशुली नदी किनारामा उद्धार तथा राहतमा खटिनु भएको एवं विविध कारणले जोखिम क्षेत्रमा रहनु भएको सबैलाई उच्च सतर्कता अप्नाउन र जोखिम देखिएमा तुरन्त सुरक्षित स्थानमा जान विशेष अनुरोध गरिन्छ भनेर राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट पनि सूचना आएको छ. यसमा अहिले तत्काल आत्तिनुपर्ने अवस्था नरहेको अहिले तत्कालको लागि, तर सतर्कमा चाहिँ रहन पनि सबैजनालाई आग्रह गर्न चाहन्छु.
3: मन्त्री पोखरेलका अनुसार भोटेकोशी बाढीका सम्बन्धमा चीन सरकारसँग संवाद भइरहेको छ. भोटेकोशी क्षेत्रमा फेरि लेदोसहित पानीको बहाव बढेपछि त्रिशुली नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ. प्रहरीको माइकिङपछि नागरिक आफै पनि सुरक्षित ठाउँतिर गएका छन्. सरकारले भोटेकोशी बाढीसँग जोडेर सामाजिक सञ्जालमा फैलिरहेका विभत्स तस्विर र भिडियो एआई सामग्री नक्कली क्यूआर कोड तथा मिथ्या सूचना हटाइदिन सामाजिक सञ्जाल प्लेटफर्महरूलाई अनुरोध गरेको छ. सामाजिक सञ्जाल नियमन तथा व्यवस्थापन समूहका संयोजक विजय कुमार रायका अनुसार आज मेटा र टिकटकका नेपाल प्रतिनिधिसँग छलफल गरेर आपत्तिजनक र भ्रामक सामग्रीका लिंक हटाइदिन आग्रह गरिएको हो. विभत्स र असत्य सामग्री पोस्ट हुने बित्तिकै स्वत रोकिने गरी आफ्ना अल्गोरिदम प्रोएक्टिभ बनाइदिन सरकारले टिकटक र मेटालाई आग्रह गरेको हो. यति बेला सामाजिक सञ्जालमा पुराना भिडियोलाई नयाँ भनेर शेयर गर्ने, एआईबाट नक्कली तस्विर वा भिडियो बनाएर फैलाउने र सहयोगको नाममा नक्कली क्यूआर कोड बनाएर ठगी तथा फिसिङ गर्ने गतिविधि देखिएका छन्. प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 36 घण्टामा झण्डै 2 अर्ब रूपियाँ संकलन भएको छ. अर्थ मन्त्रालयका अनुसार अस्ति बुधबार दिउँसोदेखि गैराती 12 बजेसम्म 11 अर्ब 12 बजेसम्म 1 अर्ब 91 करोड़ रूपियाँ भन्दा धेरै सहयोग जुटेको हो. दाताहरूले 10 वटा वाणिज्य ब्याङ्कमा रहेको खातामा रकम जम्मा गरेका हुन्. यो सहायतामा विभिन्न मित्र राष्ट्रबाट घोषणा भएको रकम भने समावेश छैन. भोटेकोशी नदीमा भीषण बाढ़ी आएर ठूलो जनधनको क्षति भएपछि सरकारले मन्त्री परिषद बैठकपछि प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो. त्यसपछि राहत कोषमा सर्वसाधारणदेखि संस्थाहरूले सहयोग जम्मा गर्न थालेका हुन्. यो सँगै कोषमा बचत रकम 4 अर्ब 9 करोड़ 11,60,000 पुगेको छ. यसअघि कोषमा 2 अर्ब 17 करोड़ 25,09,000 रूपियाँ बचत थियो. बुधयारले भोटेकोशी क्षेत्रमा गएको बाढ़ी पहिरोबाट प्रभावितहरूका लागि राहत सामग्रीको हवाई ढुवानी निशुल्क गर्ने भएको छ. गृह मन्त्रालयको निर्णय अनुसार कम्पनीले राहत सामग्री संकलन र हवाई ढुवानीको निशुल्क व्यवस्था गरिएको जनाएको हो. बुधयारले बाढ़ी पहिरोबाट भएको जनधनको क्षतिप्रति गम्भीर रहेको भन्दै यो अवधिमा हवाई भाड़ादरमा कुनै परिवर्तन नगरेको स्पष्ट पारेको छ. कम्पनीका अनुसार यात्रुले वेबसाइट वा मोबाइल एप मार्फत टिकट खरिद गर्दा थप 300 रूपियाँ छूट समेत पाउनेछन्. प्राकृतिक विपदका कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएपछि सरकारले भदौ 13 गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गरेको छ. शिक्षा मन्त्रालयले विषम परिस्थितिलाई मध्यनजर गर्दै सबै विश्वविद्यालयका उपकुलपतिलाई परीक्षा स्थगित गर्न निर्देशन दिएको हो. आजका लागि निर्धारित परीक्षामा सहभागी हुन नसकेका परीक्षार्थीका लागि उपयुक्त समयमा परीक्षा सञ्चालनको व्यवस्था मिलाउन पनि मन्त्रालयले निर्देशन दिएको छ। सरकारले भारत र चीन सरकारसँग बेली ब्रिजका लागि सहयोग मागेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 36 घण्टामा झण्डै 2 अर्ब रूपियाँ संकलन भएको छ। अर्थ मन्त्रालयका अनुसार अस्ति बुधबार दिउँसोदेखि गएराती 12 बजेसम्म 1 अर्ब 91 करोड़ रूपियाँ भन्दा धेरै सहयोग जुटेको हो। दाताहरूले 10 वाणिज्य ब्याङ्कका खातामा रकम जम्मा गरेका हुन्। यो सहायतामा मित्र राष्ट्रहरूबाट घोषणा भएको रकम भने समावेश छैन। भोटेकोशी नदीमा भीषण बाढ़ी आएर ठूलो जनधनको क्षति भएपछि सरकारले मन्त्री परिषद बैठक बसि प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। त्यसपछि कोषमा सर्वसाधारणदेखि विभिन्न संस्थाले सहयोग जम्मा गर्न थालेका हुन्। यो सँगै कोषमा बचत रकम 4 अर्ब 9 करोड़ 11 लाख 60 हजार पुगेको छ। यसअघि कोषमा 2 अर्ब 17 करोड़ 25 लाख 9 हजार रूपियाँ बचत थियो। सरकारले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न र त्यसको समन्वयका लागि अर्थ मन्त्रालयलाई फोकल मन्त्रालयका रूपमा तोकेको छ। यसैबीच प्रधानमन्त्री तथा मन्त्री परिषदका सबै सदस्यले आफ्नो 1 महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन्। यस्तै संघीय कर्मचारीहरूले तह अनुसार 10 दिनसम्मको तलब भदौ महिनाको तलबबाट कट्टा गरेर जम्मा गर्ने निर्णय गरेका छन्। त्रिशुली तथा नारायणी नदी किनारमा भेटिएका 102 शव पहिचान तथा परीक्षणका लागि पोखरा लगिएको छ। शवको डीएनए परीक्षण र पहिचान प्रक्रिया पोखरामा शुरू भएको कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभएको छ।
4: अहिले कास्की जिल्लामा चाहिँ टोटल 101 शव प्राप्त भइसकेको छ। विशेष गरी अस्तिबाट आउन सुरु भएको तनहुँबाट अघिल्लो लटमा 9, फेरि हिजो 15, यता गोर्खाबाट 11, पूर्वी नवलपरासीबाट 41 र धादिङबाट 27 शव पोखरामा पोस्टमार्टमको लागि तथा व्यवस्थापनको लागि पठाइएको छ। हामीले यो शवहरू यहाँ रिसिभ गर्नेदेखि लिएर अब यसको पोस्टमार्टम प्रक्रिया 9 पोस्टमार्टम पनि भइसकेको छ, बाँकी अरू पोस्टमार्टम हुन बाँकी छ र अहिले अब यो बाँकी शवहरूको पोस्टमार्टमको प्रक्रिया सुरु गरिएको छ। अब हाम्रो पनि टोटल पोखराको क्षमता भनेको 88 थियो, शवगृह चाहिँ 88 शवको राख्न सक्ने क्षमता थियो, तथापि हामीसँग 101 प्राप्त भइसकेको छ। त्यसमा पनि अलरेडी हाम्रो पनि थिए केही शवहरू, तर पनि हामीले चाहिँ अब यो विपदको टाइममा भनेर हस्पिटलसँग कोर्डिनेसन गरेर प्रमुख जिल्ला अधिकारीज्यूहरू हामी कोर्डिनेसन गरेर साना बच्चाहरूको शवलाई एउटै फ्रिजमा 2 राख्न सक्ने अवस्था त्यसै गरी म्यानेज गरेर 101 शव चाहिँ छ र यसको पोस्टमार्टम 9 भइसक्यो, बाँकी अहिले प्रक्रिया सुरु हुँदैछ।
3: एकैपटक ठूलो संख्यामा शव ल्याइएपछि पोखराका स्वास्थ्य संस्थामा शव व्यवस्थापनको चाप बढेको छ। हाल अधिकांश शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ। तनहुँमा फेला परेका 9 शवलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रारम्भिक परीक्षण गरी थप व्यवस्थापनका लागि मणिपाल शिक्षण अस्पताल पठाइएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ। शवको परीक्षण गरी पहिचानका लागि सार्वजनिक सूचना जारी गर्ने तयारीमा स्थानीय प्रशासन छ। भोटेकोशी बाढीले रसुवागढी नाकाको पूर्वाधार बगाएपछि र तातोपानी नाका पनि पहिरोका कारण बन्द भएपछि नेपाल चीन व्यापारका लागि कोराला नाका मुख्य विकल्प बनेको छ।
5: चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढीमा भन्सार कार्यालय सहित 40 किलोमिटर भन्दा बढी सड़क र अन्य पूर्वाधार बगेका छन्। तातोपानी नाका पनि पहिरोका कारण सञ्चालनमा छैन। भन्सार विभागले रसुवागढी र तातोपानी बन्द रहेकाले सम्भव भएसम्म कोराला नाका प्रयोग गर्न व्यवसायी र मालभाग सवारी चालकलाई आग्रह गरेको छ। विभागका अनुसार गत आर्थिक वर्षमा रसुवागढी तातोपानी र कोराला नाकाबाट नेपाल चीनबीच 1.8 खर्ब रूपियाँ भन्दा बढ़ीको व्यापार भएको छ। मुस्ताङ भन्सारले भने कोराला नाकाबाट व्यापार सञ्चालन गर्न आफूहरू तयार रहेको जनाएको छ, तर कोराला क्षेत्रमा अत्यधिक उचाइका कारण अक्सिजनको समस्या रहेकाले आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापन गर्नुपर्ने भन्सारको भनाइ छ। यसैबीच रसुवागढी र तातोपानी बन्द हुँदा चीनको केरुङमा करिब 170 नेपाली मालभाग गाड़ी सामान सहित अड्किएका छन्। नाका लामो समयदेखि बन्द रहेमा दशैं तिहारका सामान आपूर्तिमा असर पर्नुका साथै कोरोला हुँदै सामान ल्याउँदा ढुवानी खर्च समेत बढ्ने व्यवसायीले चिन्ता व्यक्त गरेका छन्।
3: रसुवाको टिम्बुरी नाका भएर तिब्बत यात्रामा गएका विदेशी नागरिकलाई हुम्लाको हिल्सा नाकाबाट फर्किँदा शुल्क नलाग्ने भएको छ। अध्यागमन विभागले सूचना प्रकाशन गरी हिल्सा नाकाबाट आवत जावत गर्दा विदेशी नागरिकलाई लाग्ने शुल्क मिनाहा गरिएको जनाएको हो। कैलाश मान सरोवर तीर्थयात्राबाट नेपाल प्रवेश गर्दा विदेशी नागरिकका लागि निषेधित क्षेत्रको पदयात्रा दस्तुर मिनाहा गरिएको विभागको भनाइ छ। हुम्लाको हिल्साबाट आवत जावत गर्दा विदेशी नागरिकले निषेधित क्षेत्र प्रयोग गर्नुपर्छ। निषेधित क्षेत्रमा विदेशी नागरिकलाई थप शुल्क लाग्ने गरेको छ। भोटेकोशी बाढीका कारण टिमुरे नाकाबाट आवत जावत बन्द भएको छ। यो बेला तिब्बतबाट फर्किने यात्रुका लागि हुम्लाको हिल्सा र सिन्धुपाल्चोकको तातोपानी नाका विकल्प छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: भुटेको सिबारीले बगाउँदा ज्यान गुमाउनेको संख्या 553 पुगेको छ। आज साँझ 5 बजेसम्म नदी किनारमा 553 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको हो। बाढ़ीमा 27 जना प्रहरी सम्पर्कविहीन बनेका छन्। 1 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। पछिल्लो दिनमा 1473 जनाको उद्धार गरिएको छ। उनीहरू मध्ये घाइते 97 जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भएको प्रहरीले जनाएको छ। यसैबीच राष्ट्रिय बाल परिषदले रसुवाबाड़ीबाट झण्डै 17,000 बाल बालिका प्रभावित भएको आकलन गरेको छ। युनिसेफले समेत बाढ़ीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा कम्तीमा 17,000 बाल बालिका प्रभावित भएको भन्दै विज्ञप्ति निकालेको थियो। भोटेकोशी बाढ़ीमा परेर 400 भन्दा बढ़ी कन्टेनर ट्रक र तीनमा कार्यरत चालक, सहचालक, मजदूर र व्यापारी गरी 1,000 भन्दा बढ़ी सम्पर्कविहीन भएको यातायात व्यवसायीले बताएका छन्। ती सबै कन्टेनर तीज, दशैं र तिहारका सामान लिन रसुवा नाका पुगेका थिए। नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अध्यक्ष अर्जुन बहादुर सापकोटाले बाढ़ीमा बगेका कारण उनीहरूको अवस्था अज्ञात रहेको जानकारी दिनुभएको छ। सापकोटाका अनुसार संघमा मात्रै 966 कन्टेनर दर्ता छन्, जसमध्ये बाढ़ी आउनु अघि मात्रै करिब 175 गाड़ी सामान लिन केरूङतर्फ गएका थिए। अहिले ती गाड़ी साहु र गाड़ीका चालक, सहचालक र स्वरोजगार मजदूर गरी 400 भन्दा बढ़ी सम्पर्कविहीन छन्। यसैबीच चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नेपालकै उच्च उचाइको हिमनदी भत्किँदा अहिलेको विपत्ति आएको ब्रिफिङ गर्नुभएको छ। आज आयोजित पत्रकार सम्मेलनमा बाढ़ीका विषयमा पत्रकारले जिज्ञासा राखेपछि उहाँले नेपालतर्फको हिमनदी भत्किँदा विपत्ति आएको दावी गर्नुभएको हो। चीनको संचार माध्यम सीजीटीएनले उच्च भेगको ग्लेसियर पग्लिएर ताल बनिरहेको भन्दै आज ड्रोन तस्विर शेयर गरेको छ। सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा फेरि लेदो सहित पानीको बहाव बढ़े पनि तत्काल ठूलो जोखिम नरहेको बताएको छ। तत्काल ठूलो जोखिम नरहेको मन्त्री परिषद बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताउनु भएको हो।
1: यही मिति 2083 भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा ठूलो बाढ़ी आएको क्षेत्रमा आज पुनः लेदो सहित पानीको बहाव केही बढेको सूचना प्राप्त भएको र थप बाढ़ी आउन सक्ने जोखिम रहेकोले भोटेकोशी एवं त्रिशुली नदी किनारामा उद्धार तथा राहतमा खटिनु भएको एवं विविध कारणले जोखिम क्षेत्रमा रहनु भएको सबैलाई उच्च सतर्कता अप्नाउन र जोखिम देखिएमा तुरन्त सुरक्षित स्थानमा जान विशेष अनुरोध गरिन्छ भनेर राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट पनि सूचना आएको छ। यसमा अहिले तत्काल आत्तिनुपर्ने अवस्था नरहेको अहिले तत्कालको लागि, तर सतर्कमा चाहिँ रहन पनि सबैजनालाई आग्रह गर्न चाहन्छु।
0: मन्त्री पोखरेलका अनुसार भोटेकोशी बाढीका सम्बन्धमा सरकारले परराष्ट्र मन्त्रालय मार्फत चीन सरकारसँग संवाद गरिरहेको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 36 घण्टामा झण्डै 2 अर्ब रूपियाँ संकलन भएको छ। अर्थ मन्त्रालयका अनुसार अस्ति बुधबार दिउँसोदेखि गएराती 12 बजेसम्म 1 अर्ब 91 करोड़ रूपियाँ भन्दा धेरै सहयोग जुटेको हो। दाताहरूले 10 वटा वाणिज्य ब्याङ्कका खातामा रकम जम्मा गरेका हुन्। यो सहायतामा विदेशी मुलुकले घोषणा गरेको रकम भने समावेश छैन। कोषमा अब बचत रकम 4,09,11,60,000 पुगेको छ। भोटेकोशी बाढ़ी पीड़ितको राहत उद्धार र सहयोगमा कमजोरी देखिएको भन्दै सामाजिक सञ्जालमा सरकारको आलोचना पनि हुन थालेको छ। कस्तो छ पीड़ितको अवस्था? धादिङका दीपक दुवाड़ी बाढ़ीपछि हराएका आफन्त खोज्दै हिजो नुवाकोट पुग्नु भएको थियो।
2: खास गरी हाम्रो धादिङबाट मिसिङ हुनुभएका 29 जनाको खोजीमा गएको हो। त्यहाँ हामी त्रिशुली बजारबाट छिरेर माथि गेर्खुटार हुँदै माथि जंगल हुँदै चाहिँ बेत्रावती नजिकसम्म पुग्यौं। त्यहाँ बिचमा भएका स्थानीयहरूसँग भेटघाटमा चाहिँ उहाँहरूले राज्यको उपस्थिति चाहिँ एकदम कमजोर भयो। हामीलाई खाना बहनदेखि लिएर सबै कुराहरूको त अभाव हुँदा पनि कसैको सम्पर्कमा चाहिँ राज्य आइपुगेको छैन भन्ने हिसाबले चाहिँ कुरा गरेका थिए। राज्यको उपस्थिति चाहिँ कमजोर नै देखिन्थ्यो। हामीले प्रशासनमा चाहिँ केही बुझ्न खोज्दा त्यहाँ जुन खालको चाहिँ व्यवहारहरू भयो, तर त्यहाँ जुन समस्याहरू भोगिरहेका छन् ती जनसमुदायहरूको नजरबाट हेर्दा चाहिँ राज्यले सही तरिकाले काम गरेन कि भन्ने चाहिँ सबैलाई त्यो आशंकाहरू उब्जाउने प्रशस्तै ठाउँहरू थिए। डेटा सङ्कलनदेखि लिएर डेटा बुझाउने कुरासम्म हुन्छ नि, त्यसको अलि प्रभावकारी संयन्त्रहरू निर्माण चाहिँ गरेका छैन। के देखिन्थ्यो भने सरकार चाहिँ सौरुङ्कामा जाने, त्यहाँका सिडीहरूलाई इन्गेज गराउने, आर्मीका चिफहरूलाई इन्गेज गराउने, सुरक्षामा चाहिँ आफ्ना लागि जाने मान्छेहरू बढी खटाउने त्यस्तो खालको हुन्छ। त्यो आक्रोश चाहिँ जनतामा चाहिँ प्रशस्तै देखिन्थ्यो। हेर्नुहोस्, थुप्रै चाहिँ पीडितहरू चाहिँ जङ्गलका आसपासमा अथवा चाहिँ खोलाका किनारहरूमा माथिल्लोतिर बसेका ठाउँहरू त्यस्तो प्रशस्तै देखिन्थ्यो। सरकारले केही गरेन भनेर भन्न खोजेको चाहिँ होइन, हामी त्यहाँ गएर हेर्दाखेरि त्यस्तो देखिन्थ्यो। अब अहिले त गरिरहेको होला होइन, हेलिकप्टर उडिरहेकै देखिन्थे, तर जस्तै बेत्रावतीदेखि लिएर यो चाहिँ भैँसीसम्मको ठाउँमा जुन खालको उद्धार हुनुपर्ने, जुन खालको सहयोग पुग्नुपर्ने त्यस्तो चाहिँ अलिक पुगेको जस्तो चाहिँ लागेको थिएन क्या हामीलाई।
3: पीडितहरू कुन हालतमा छन्?
2: त्यो हिजोको हालत हेर्ने भने त अब त्यो के हालत भन्नु, त्यो चाहिँ बेहालत भन्नुपर्छ होइन। श्रीमान गुमाएका चाहिँ श्रीमतीहरू, श्रीमती गुमाएका श्रीमानहरू, परिवार सबै बगाएर एक्लै बाँचेका चाहिँ बुढाबाहरू होइन, बुढा आमाहरू, खानेकुरा सबै चाहिँ केही छैन, लाउने लुगा हामीसँग मागेर मात्रै लगाएको, यहाँ अब यो राज्यले के गर्छ भन्ने कुरो केही टुङ्गो छैन भनेर चाहिँ त्यो एकदमै किसिमको विताप हुन्छ नि, त्यो त्यस्तो चाहिँ प्रताडित अवस्थामा हुनुहुन्थ्यो होइन। अब यहाँ अहिले राहतका नाममा पनि विभिन्न इन्डिभिजुअल राहतहरू पनि मागेर पुगिरहेका छन्, त्यो कतिको प्रभावकारी भएको छैन त्यो पनि थाहा छैन। राज्यले स्वयंले गर्नुपर्ने काम कसरी गरेर हेलिकप्टर लिएर गएर मान्छे चाहिँ माथि उडाएर हेर्ने कुरा मात्रै पनि होइन, अरू एउटा संयन्त्र खडा बनाएर स्थानीय स्तरमै संयन्त्रहरू बनाएर राज्यको चाहिँ अधिकारी व्यक्तिहरू उपस्थित भएर राहत सामग्रीहरू पुर्याउने, घाइतेको उपचार गर्ने, उद्धार गरेर ल्याउने काममा अझै पनि प्रभावकारी भएको छैन। हामीले सामाजिक सञ्जालमा मात्र पनि सुनिरहेका छौँ, हिजो हामी जाँदा पनि त्यो चाहिँ भएको थिएन। सडकमा उभिएको ट्राफिकलाई भन्दा भित्र हो यो भन्ने कुरा हामीलाई भनेर हुँदैन भनेर भन्नुहुन्छ, गेटमा उभिएको आर्मीलाई भन्दा पनि भित्र हो भन्ने कुरा भन्नुहुन्छ होइन। त्यस्तो थियो सर, त्यहाँ चाहिँ
3: नेता कार्यकर्ताहरू कोही पुगेको छैन त्यहाँ सहयोग लिएर,
2: राजनीतिक दलका नेता कार्य स्थानीय स्तरमा खट्न पर्ने खट्नु होला होइन, तर एउटा गुमाएको व्यक्तिले अर्को गुमाएको व्यक्तिलाई के सहयोग गर्न सक्छ र त्यहाँ चाहिँ बाहिरबाट कतिपय चाहिँ हेर्न जाने मात्रै, कतिपय फोटो खिच्न जाने मात्रै पनि देखिन्छ होइन। वास्तविक पीडितहरू कहाँ पुगेर उहाँले मलमपट्टी लगाउने गरी उहाँलाई हामीलाई राज्यले गर्यो, यो संस्थाले गर्यो, यो समुदायले गर्यो भनेर आवाज दिलाउने खालको काम हिजो हामी त्यहाँ समुन्जेलसम्म चाहिँ कोही पुगेको छैन। हेर्नु
3: हिजोको तपाईँले देखेको हालत अझै केही दिन कायम रह्यो भने के हुन्छ त्यहाँको स्थिति?
2: त्यो विकराल रहन्छ, यस्तै परिस्थिति चाहिँ केही दिनै जान पर्दैन, आज र भोलि मात्रै त्यो परिस्थितिमा राज्य चाहिँ एकदम बेखबर भएर बसेको जस्तो देखिने, कोही सामान्य त्यहाँ डोजर चलाएर माटो पन्छाउने, अनि माथिर माटो भन्दा मुनि भालाई पनि मतलब नगरेर माथि भएकोलाई पनि मतलब नगर्ने हो भने त्यहाँ चाहिँ बाँचेका मान्छेहरू पनि धेरै मान्छे मर्ने सम्भावना हुन्छ नि, गरिरहेकै छ होला राज्य, तर जसरी गर्नुपर्ने त्यो चाहिँ हाम्रो आँखाबाट पनि हेर्दाखेरि त्यो नगरेको प्रश्न पाइएको
3: थियो। हिजो तपाईँ जुन जुन ठाउँ पुग्नुभयो त्यहाँ चाहिँ राज्य पुगेका छैन, त्यहाँसम्म पुगेका छैन भनेर बुझ्दा हुने हो?
2: छैन छैन, सधैँ छैन। हिजो त मलाई लाग्छ गोसाइकुण्डबाट मात्रै मान्छेहरू ओसार्ने काममा लाग्यो होइन, हामी जङ्गलमा हेर्दाखेरि थुप्रै हेलिकप्टर माथि उडिरहेका थिए होइन, तर चाहिँ त्यो जङ्गलको फेदीमा भएका भयले त्रासले गर्दा ओडार मुनि बसेका थुप्रै चाहिँ त्यो जङ्गलमा छन्। हेर्नुहोस् कहीँ बाटै नभएको ठाउँमा चाहिँ बच्चा बोकेर उँभो लागेका मान्छेहरू पनि पारिपाखोमा चाहिँ त्यसरी देखिएको थियो। त्यो भएको कारणले गर्दा ती भित्री जङ्गलहरूमा पनि कुन माध्यमबाट हुन्छ, सेना पुलिस सशस्त्र पठाएर हुन्छ कि स्थानीय तहका चाहिँ जनप्रतिनिधिहरूलाई खटाएर हुन्छ कि त्यहाँ चाहिँ सुधार गर्ने गरी लाग्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ। जो रात बोकेर जानुभएको छ त्यो उहाँहरूले पनि ती ठाउँहरूमा पुग्ने गरिकन चाहिँ आफैले केही पहल गर्ने लिएर जान पनि आग्रह गर्न चाहन्छु। हामीहरू पनि हामीहरूले हिजो जहाँ जहाँ अप्ठ्याराहरू देख्यौँ ती ठाउँहरूमा पुग्ने गरिकन हामीले योजना बनाएका छौँ।
0: त्रिशुली तथा नारायणी नदी किनारमा भेटिएका 102 शव पहिचान तथा परीक्षणका लागि पोखरा लगिएको छ। शवको डीएनए परीक्षण र पहिचान प्रक्रिया पोखरामा शुरू भएको कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभएको छ। अब खबर फटाफट।
3: रसुवाबाडीमा जुम्लाको 78 जना बेपत्ता, भागेर जीव जोगाएका पाताराशी 4, लामरी गाउँका सिंह बुढाको बयान, भूकम्प आयो जस्तो जमिन हलियो, बाढीको धुवा मात्र देखियो, भागेर 13 जनाले ज्यान जोगाइयो, धुन्चेमा खाना खाने पैसा समेत नभएको भन्दै गाउँ पुर्याइदिन आग्रह। भोटेकोशी बाढी पीड़ितका लागि काभ्रेमा आर्थिक सहयोग जुटाइँदै काभ्रे कांग्रेसले 11 लाख र रोशी गाउँपालिकाले 10 लाख दिने। पीड़ितका लागि तनहुका स्थानीय तहका कर्मचारीले 32,89,000 जुटाए। म्याग्दे, रिसिङ, ब्यास र शुक्ला गण्डकीका जनप्रतिनिधि र कर्मचारीले जम्मा पारेको रकम दैवी प्रकोप उद्धार कोषमा दाखिला।
0: भोटेकोशी बाढीले ठूलो जनधनको क्षति भएपछि संयुक्त अरब इमिरेट्स युएईले नेपाललाई 1,52,00,000 रूपियाँ सहयोगको घोषणा गरेको छ। अस्ट्रेलियाले झण्डै 55,00,000 रूपियाँ सहायता उपलब्ध गराउने भएको छ। अमेरिकाले 5,00,000 अमेरिकी डलर घोषणा गरिसकेको छ। बेलायतले नेपाललाई 50,00,000 पाउण्ड सहयोग गर्ने घोषणा गरेको छ। नेपालले यसअघि आवश्यक परेको बेला बेलायतलाई साथ दिएको स्मरण गर्दै प्रधानमन्त्री एन्डी बर्नमले अहिले नेपालको साथमा रहने बताउनु भएको हो।
4: And we will be there for Nepal in its hour of need right now. So the immediate offer that the Foreign Secretary has relayed to the Nepalese government is an offer of first responders, search and rescue support. Britain excels in this. Financial support has been put on the table as well. Of course, British nationals missing as well, and we need to support that search and rescue effort.
0: र नेपाली फाइटर रविन्द्र ढाँट रोड 2 UFC को फाइनलमा प्रवेश गर्नुभएको छ। चीनको सांघाईको अक्टागनमा भएको खेलमा न्युजिल्याण्डका फाइटर कासिभ माडोकलाई हराउँदै रविन्द्र फाइनलमा पुग्नु भएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा रसुवा बाढीका कारण जलविद्युत आयोजनाका सुरुङमा फँसेका सयौं मानिसको उद्धारमा विशेष टोली परिचालन गरिएको सेनाको भनाई।
1: अहिले सुरुङहरूमा फोकस भएको छ, त्यसमा स्पेशल टोली, स्पेशल इक्विपमेन्ट युज गर्ने टोली छ।
0: ज्यान गुमाएकाहरूको शव विभिन्न जिल्लामा किन पठाइँदैछ?
2: व्यवस्थापन गर्नुमा अलिकति चुनौतीपूर्ण संख्या छ, त्यसलाई हामीले थप आकस्मिक रूपमा अरू वैकल्पिक उपाय गरेर नजिकमा पनि व्यवस्थापन गरेर काम गर्दैछौँ।
0: बाढीबाट तीन जिल्लाका झन्डै 2 दर्जन विद्यालयका 7,000 विद्यार्थीहरू प्रभावित भएको अधिकारीहरूको भनाइ। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालका अधिकारीहरूले बुधबारको विनाशकारी बाढीमा परि ज्यान गुमाउने मानिसहरूको संख्या शुक्रबार साँझसम्म 579 पुगेको बताएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार बेपत्ता हुने व्यक्तिहरूको संख्या पनि ह्वात्तै बढेको छ। हालसम्म बेपत्ता हुनेहरूको संख्या 1924 पुगेको प्राधिकरणले जनाएको छ। शव भेट्ने क्रम बढिरहँदा व्यवस्थापनमा चुनौती देखिएको अधिकारीहरूले बताएका छन्। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले बीबीसीसँग भने,
2: आफन्त आउँजेलसम्म पहिचान गर्न, थप पहिचानका लागि परीक्षण गर्न, विदेशी नागरिकहरूको हकमा अझ विदेशबाट उहाँहरूको आफन्त आएर सबै कुरा एकिन गरेर पठाउन र अङ्गभङ्ग धेरै भएका शवहरू भएको हिसाबले अलिकति समय भण्डारण गर्नुपर्ने जस्तो अवस्था भएपछि भण्डारण गर्नका लागि जहाँ उपयुक्त ठाउँ छ जति सकिन्छ नजिकसम्मका ठाउँहरूमा व्यवस्थापन गर्ने भन्दै जाँदा हामीसँग भएको क्षमताले जति परसम्म जान सकिन्छ त्यति परसम्मका ठाउँहरूमा चाहिँ राखेर व्यवस्थापन गर्दै गइएको छ।
3: मन्त्रालयका सहप्रवक्ता रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ आईएफआरसी प्रतिनिधि मण्डलका प्रमुख डेभिड फिसरले यो विपदका कारण झण्डै 93,000 मानिस प्रभावित भएको हुन सक्ने बताएका छन्। सुडान सरकारले खार्तुममा 2 वर्षदेखि लगाउँदै आएको कर्फ्यू र संकटकाल हटाएको छ। युद्ध प्रभावित राजधानीमा जनजीवन सामान्य बनाउने प्रयासमा सरकारले यो कदम चालेको हो। राजधानीवासीहरूले अब 24 घण्टा काम गर्न पाउनेछन्। यद्यपि सुरक्षा गस्ती र सुरक्षा जाँच स्थल कायमै रहनेछन्। भिसा अथवा बसोबास अनुमति नलिएका विदेशीहरू राजधानीमा प्रवेश पाउने छैनन्। नर्वेका राजा हराल्ड V को निधनपछि उनका छोरा हाकोनले नयाँ राजाका रूपमा राजगद्दी सम्हालेका छन्। ओस्लो स्थित राजदरबारमा नयाँ राजा हाकोन VIII को आगमन हेर्न थुप्रै मानिसहरू जम्मा भएका थिए, जहाँ उनले सरकारका मन्त्रीहरूसँग बैठक गरेका छन्। हराल्ड V को 89 वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको थियो। 3 दशकभन्दा बढी समय राजगद्दी सम्हालेका उनलाई नर्वेको राजतन्त्रको आधुनिकीकरण गरेको श्रेय जान्छ। सर्बियाका न्याय मन्त्रीले दिवंगत भएका भूतपूर्व बोस्नियाली सर्वसैनिक नेता र युद्ध अपराधका दोषी रातको मलाडिचले पाउनुपर्ने सबै सैनिक एवं राजकीय सम्मान पाउने बताएका छन्। बुचर अफ बोस्निया भनेर पनि चिनिएका मलाडिचले द हेगमा जन्मकैदको सजाय काटिरहेका बेला बिहिबार उनको निधन भएको थियो। मलाडिचको कार्यकालमा हजारौं बोस्नियाली मुस्लिम पुरुष तथा बालकहरूको हत्या गरिएको थियो, तर धेरै राष्ट्रवादी सर्बहरूका लागि उनी एक युद्धनायक थिए। र श्रीलङ्का सरकारले यो वर्षको 8 महिनामा 200 भन्दा बढी जङ्गली हात्तीहरू मरेको जनाएको छ। वन्यजन्तु संरक्षण विभागले ती हात्तीमध्ये झन्डै 90% किसानहरूले आफ्ना बाली नाली जोगाउन खोज्दा मारिएका बताएको छ। विवरणहरूमा जनाइए अनुसार ती हात्तीहरूलाई या त गोलीहानी मारिएको थियो या विद्युतीय तारबारमा करेन्ट लागेर मारिएका हुन्। 26 हात्तीहरू चाहिँ बम चपाउँदा मरेका बताइएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साँझपखमा तपाईँलाई स्वागत छ। झन्डै 580 जनाको ज्यान गएको पुष्टि भइसकेको रसुवा बाढीले क्षतिग्रस्त बनाएका जलविद्युत आयोजनाका सुरुङहरूमा फँसेका मानिसहरूको उद्धारलाई प्राथमिकतामा राखेको अधिकारीहरूले जनाएका छन्। त्यसको निम्ति प्रशिक्षित विशेष टिम परिचालन गरिएको नेपाली सेनाको भनाइ छ। त्यस्ता परियोजनामा करिब 1,000 मानिसहरू फँसिरहेको अधिकारीहरूले बताएका छन्। प्रस्तुत छ एक रिपोर्ट। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार करिब 580 जनाको शव आजसम्म फेला परेको छ र सम्पर्कविहीनहरूको संख्या करिब 2,000 पुगेको छ। तीमध्ये सबैभन्दा धेरै जलविद्युत आयोजनाका छन्। आयोजनाहरूको सुरुङमा फँसेकाहरू उद्धारको पर्खाइमा रहेको भन्दै तिनका आफन्तहरूले गुनासो गरिरहेका थिए। त्यसबारे नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भने,
1: कति ठाउँमा पुरै लेदो जमेको छ, त्यो सँगसँगै सुरुङको कहाँनिर एक्ज्याक्ट पोजिसन छ भनेर चाहिँ पत्ता लगाउन नि गाह्रो भएको छ। त्यो भएको भएर सम्बन्धित विद्युतको व्यक्तिहरू नै जसले चाहिँ यो डिजाइन नक्सा बनाउनमा संलग्न हुनुहुन्थ्यो उहाँहरूलाई लिएर गएपछि यिनीहरूले एउटा सुरुङ चाहिँ ब्रेक थ्रू गरे, ठाउँ पत्ता लगाएर यो दिनभरि चाहिँ लगभग 40-50 जनाको टिम त्यसमा मात्रै इन्गेज भयो। आज पनि बिहानैदेखि गएर एकछिन अगाडिसम्म उही फिल्डमै थियो होइन।
0: भनेको अब अहिले उद्धारको फोकस चाहिँ त्यही सुरुङहरूमै हो कि?
1: सुरुङहरूमा अहिले सुरुङहरूमा फोकस भएको छ। त्यसमा स्पेसल टोली, स्पेसल इक्विपमेन्ट युज गर्ने टोली छ। हिजो दिनभरि भएको आज पनि, तर दिउँसो एकछिन डिस्टर्ब पनि भयो, त्यसपछि फेरि अनि कन्टिन्यू गरे।
0: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी धर्मराज उप्रेतीले उद्धारमा आज सफलता प्राप्त पनि भएको बताए।
4: मिटिङ गर्दा गर्दै पनि स्याप्रु बेसीबाट 14 जनाको रेस्क्यु भएको छ। मलाई इन्फर्मेसन आए अनुसार अर्को टनेलमा अपर त्रिशुली 360 मेगावाटको बाट पनि 104 जनाको उद्धार भएको छ आज दिउँसो मात्रै होइन।
0: त्यहाँ धेरै गुनासो आइरहेको थियो,
4: त्यसको पनि गुनासो आइरहेको थियो हो। त्यसमा चाहिँ अब यहाँबाट पनि रेस्क्यु भयो भनेर चाहिँ अहिले आएको छ, सुरक्षित ठाउँमा उहाँलाई चाहिँ पुर्याइएको अवस्था छ।
0: उनका अनुसार अन्य आयोजनाका सुरुङबाट पनि उद्धार भइरहेको छ। रसुवा बाढीमा ज्यान गुमाएकाहरूको शव चितवन र नवलपरासी पूर्व तथा पश्चिममा समेत ठूलो संख्यामा भेटिएका छन्। शव राख्ने क्षमता नभएकाले पोखरा र पाल्पासम्म पठाइएका विवरणहरू प्राप्त भएका छन्। कारणबारे स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी भन्छन्,
5: यातायातको पनि सहजता छैन, बाटो पनि सहज नभएको र भण्डारण गरेर राख्नुपर्ने, किनभने आफन्त आउँजेलसम्म पहिचान गर्न, थप पहिचानका लागि परीक्षण गर्न, विदेशी नागरिकहरूको हकमा अझ विदेशबाट उहाँहरूको आफन्त आएर सबै कुरा यकिन गरेर पठाउन र अङ्गभङ्ग धेरै भएका शवहरू भएको हिसाबले अलिकति समय भण्डारण गर्नुपर्ने जस्तो अवस्था भएपछि भण्डारण गर्नका लागि जहाँ उपयुक्त ठाउँ छ जति सकिन्छ नजिकसम्मका ठाउँहरूमा व्यवस्थापन गर्ने भन्दै जाँदा हामीसँग भएको क्षमताले जति परसम्म जान सकिन्छ त्यति परसम्मका ठाउँहरूमा चाहिँ राखेर व्यवस्थापन गर्दै गइएको छ। हामीसँग शव भण्डारण गर्ने राख्ने फ्रिजहरूको चाहिँ यति ठुलो हाताहाती हुँदाखेरि व्यवस्थापन गर्ने संख्याहरूमा अलिकति चुनौतीपूर्ण संख्या छ। त्यसलाई हामीले थप आकस्मिक रूपमा अरू वैकल्पिक उपाय गरेर नजिकमा पनि व्यवस्थापन गरेर काम गर्दैछौँ, गर्नुपर्ने छ।
0: कसैले पहिचान गर्नु पर्यो, हेर्नु पर्यो कुनै आफन्त भनेपछि त्यसले के गर्नु पर्यो? अब पोखरासम्म पुग्नु पर्यो, पाल्पा पुग्नु पर्यो?
5: परेन परेन, त्यस्तो परेन। किनभने हामीले यो अहिलेको घटना नै अलिक फरक किसिमको घटना, चिमुरे नेपालको जहाँ घटना भयो सबभन्दा उत्तरतिर हो र सबभन्दा तल हेर्यो भने गण्डक बाँधसम्मको कुरा भयो। घटनाको प्रकृतिकै कारणले गर्दा अरू बेला भने जस्तो एक ठाउँ सब भेटेर एक ठाउँ व्यवस्थापन भएर सबैलाई पहिचान गर्न सकिने अवस्था त्यसै पनि रहने कुरा भएन। यस्तोमा हामीले वेबसाइटहरूमा विवरणहरू राख्ने, सरकारले विभिन्न पोर्टलहरू बनाएको छ, त्यही पोर्टल अनुसार चाहिँ कसैले आफ्नो विवरणहरू खोज्नु पर्यो भने त्यसमा नाम नामसित फोटोसहित राखिदिन सक्नुहुन्छ। त्यसरी पहिचान भएको हकमा पनि सम्बन्धित आफन्तहरूलाई फोन गर्ने अनि त्यसपछि त्यस अनुसार म्याच गर्ने अनि उहाँहरूलाई सहजीकरण गर्ने गरी प्रबन्ध भइरहेको अवस्था छ। कसैलाई त्यस्तो परेको केही छ भने विपद जोखिम न्यूनीकरण प्राधिकरणबाट विभिन्न नम्बरहरू सार्वजनिक भएको छ, त्यस अनुसार सहजीकरण गर्न सकिन्छ अथवा स्थानीय प्रशासनहरूसँग सहजीकरण गरेर पनि त्यसलाई चाहिँ आफन्तहरूले सहज हुने उपायहरू गर्नुपर्ने हुन्छ।
0: उनी थिए स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी। रसुवा बाढीका कारण तीनवटा जिल्लाका झण्डै 2 दर्जन विद्यालयहरूका विद्यार्थीहरू प्रभावित भएको अधिकारीहरूले जनाएका छन्। उनीहरूका अनुसार पहिलेकै विद्यालयहरूमा पुनः पठन पाठन सुरु गर्न सक्ने सम्भावना देखिएको छैन। साथी गनी अन्सारीले शिक्षा तथा खेलकुद मन्त्रालयका सहायक प्रवक्ता वीरबहादुर धामीलाई प्रभावित विद्यार्थी र विद्यालयको अवस्थाबारे सोधेका थिए।
6: 8 धादिङको, 6 रसुवाको, 7 चाहिँ गुरुवाको, 21 विद्यालयकोमा झन्डै 7,200 विद्यार्थीहरू प्रभावित भएको भनेर हामी टेन्टेटिभ डाटा पाछौँ र त्यसमध्ये जुन 6 विद्यालयहरू छ त्यसमा व्यापक क्षति भएको छ रसुवाको र नुवाकोटको चाहिँ त्रिभुवन त्रिशुली मावि भन्ने चाहिँ व्यापक क्षति भएको भन्ने हामीले अहिलेसम्म जानकारी पाएको छ हजुर। र त्यसकै कतिपय प्रधानाध्यापकहरू, शिक्षकहरू, कतिपय समितिका अध्यक्ष सदस्यहरू पनि, वडा सदस्यहरू पनि त्यहाँ विद्यालयतिर भएकाहरू र सम्पर्कमा नरहेको, केही विद्यार्थीहरू पनि सम्पर्कमा नरहेको भनेर अहिलेसम्म जानकारी पाइएछ।
3: यो चाहिँ रसुवाको हकमा,
6: रसुवाको हकमा कुनै विद्यालयमा 15 जति विद्यार्थी सम्पर्क बाहिर रहेको भनेर पनि आइरहेको छ।
3: पठन पठन फेरि सुरु गर्नु पर्यो भने कसरी अगाडि बढ्ने हो?
6: हामीले पनि अब त्यहाँको शिक्षा विकास तथा समन्वय इकाइ लगायत साथीहरूसित सम्पर्क भएको छ। नुवाकोटमा चाहिँ झन्डै 7 विद्यालयमा क्षति भएको प्रारम्भिक विवरण प्राप्त भयो। त्यसमध्ये बढी क्षति भनेको 4 छ र 3 चाहिँ निकै लेदोहरू पुरिएको भन्ने छ। यो सम्बन्धमा अब सिकाइको सन्दर्भमा हामीले 3 चरणमा यो सोच बनाएका छौँ। पहिलो सुरुवाती यो दिन भनेको त हामी सिकाइको बारेमा सोच्न पनि नसक्ने अवस्थामा छौँ। समग्र रूपमा पहिले त शोध खोज उद्धार त्यसपछि उपचार अनि त्यसपछि लिएर बल्ल चाहिँ भेटिएका अवस्थामा नागरिकहरू त नबगेको विद्यालयका अभिभावकहरू पनि गाउँका अभिभावकहरू पनि पुरै त्रसित त्यसले गर्दाखेरि यो राज्यको जुन एउटा अहिलेको चाहिँ मुभमेन्ट छ यसैमा सबै लाग्छ त्यसपछि हामी चाहिँ अस्थायी मनोसामाजिक परामर्श र थोरै भए पनि मानसिक हिसाबले उनीहरूलाई शान्त बनाउने कक्षा भेटघाट पुनर्जीवन होइन आशा जगाउने यो एक्टिभिटीबाट चाहिँ
0: उनी थिए शिक्षा मन्त्रालयका सहायक प्रवक्ता वीरबहादुर धामी गनी अन्सारीसँग कुरा गर्दै। बाढीका कारण रसुवाको सीमावर्ती चीनतर्फ पनि क्षति भएको र त्यसमा नेपालीहरू समेत परेको बताइएको छ। त्यसबारे पछिल्लो जानकारी दिँदै तिब्बतको लासा स्थित महावाणिज्य दूत लक्ष्मी निरौला,
7: अस्तिको दिनको जुन विनाशकारी बाढी छ त्यो बाढी पछिको अवस्थालाई व्यवस्थापन गर्ने सन्दर्भमा चाहिँ हामीले यहाँ चिन सरकार र यो सिचाङ स्वायत्त क्षेत्रको सरकारसँग समन्वय गरेर खास गरी विभिन्न नेपाल लगायत विभिन्न राष्ट्रबाट आउनुभएका कैलाश तीर्थयात्रीहरू केरुङबाटै फर्किने गरेको जुन इन्ट्री पर्मिटहरू थियो उहाँहरूलाई अब तातो पानी नाका लासाबाट काठमाडौँ फ्लाइट हुने गरीको चाहिँ व्यवस्थापन गरिएको छ र त्यही अनुसार आज केही ग्रुप त्यो दुइटै रुट हुँदै नेपाल गइसक्नु भएको छ भने यतापट्टि नेपाल र चिन दुवैतर्फ जुन बाढीमा फँसिरहेकाहरूको उद्धार गर्ने काम सुरक्षित स्थानमा लाने काम र अब चिनियाँ पनि चिनियाँ नागरिकहरू पनि ठुलो सङ्ख्यामा त्यो दिन अस्तिको दिन 93 चाहिँ विभिन्न यात्रीहरू भनौँ न बोर्डर क्रस गर्ने मानिसहरू 93 नेपालतिरको इमिग्रेसन गर्नुभएको देखिन्छ। त्यसैले त्यो सङ्ख्या चाहिँ जस्तो यतापट्टि काम गर्ने र नेपाली र अन्य विदेशी चाहिँ यात्रीहरू जो कैलाश मानसरोवर दर्शन गरेर फर्किनु भएको थियो उहाँहरू पनि मिसिङ हुनुहुन्छ कि भन्ने छ। त्यसैले हाम्रो अनुमान चाहिँ 100 जति नेपालीहरू मिसिङ हुनुहुन्छ कि भन्ने अनुमान छ।
0: चीनसँगको मुख्य नाका ध्वस्त भएपछि व्यापार पुनः सञ्चालनको चिन्ता बढेको पाइन्छ। त्यसबारे नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्की भन्छन्,
8: केरुङमा 176 गाडी चाहिँ लोड भएर बसिया छ। त्यहाँ त्यो चालकहरूदेखि लिएर अब यो अहिले सबैको रुवावासी छ, घरमा मान्छे कहाँ छन् के छन् भन्ने छ। त्यो हिसाबले चालक सहित गाडी चाहिँ कोरोला नाकाबाट चाहिँ यता ल्याउनु पायो भने सहजीकरण गरिदियो भने हुन्छ भन्ने चाहिँ छ। बरु नेपाली भन्सारले चाहिँ सिल लगाइदिने, चौबार आएर सिल खोल्ने अनि चौबार आएर गाडी चेक गरिदिने भन्सार गर्ने गरिदियो भने यो चाहिँ समयमा सामान पनि आइपुग्छ, सहज पनि हुन्छ।
0: त्यो त अब भन्सार विभागले सूचना पनि जारी गरेका छैन र त ब्याङ्कमा
8: त्यो त्यो गर्दौँ भनेर भनेको छ। अब त्यसको लागि अब त्यो गाडी ल्याउने पहल त नेपाल सरकारले गरिदिनु पर्यो नि त। केरुङमा भएको झन् अब त्यो घुमाउनलाई 550 किलोमिटर त्यहाँ जाने व्यवस्था चाहिँ नेपाल सरकारले चाहिँ चिन सरकारलाई अनुरोध गरेर त्यो गाडी चाहिँ उता पठाउने व्यवस्था गरियो भने चाहिँ छिटो चाहिँ हुन्छ। अब त्यो अब बाटोमा पनि चाइनाबाट हिँडेका अब हजारौँ ट्रकहरू चाहिँ बाटो बाटोमा छन्। अब त्यो बाटोको गाडीहरू पनि चाहिँ कोरोलाबाट ल्याउन सकियो भने अलिकति सहज हुन्छ, सामान अभाव नहुने। अब चाडपर्व नजिक नजिक आइसकेका छ, त्यसले गर्दाखेरि अब 22 हालेर आउने अब नयाँ माल आउनु सम्भव हुँदैन। त्यो भएर अहिले बैकाटी चाहिँ यो नाकाबाट आएर चाहिँ चौबारमा चाहिँ भन्सार गर्ने सिस्टम भयो भने अलिक व्यापारमा सहजता आउँछ भन्ने नै हो।
0: बीबीसीसँग कुरा गर्दै भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाले पनि मुस्ताङको कोरोला नाकाको विकल्प नभएको बताए र त्यसबारे सरकारले आवश्यक कदम चाल्ने जानकारी दिए। हवस् त यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। अब भने हामी सोमबार बेलुकी 9:15 आउनेछौँ। त्यस बेलासम्मको निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
9: Yes, cool car radio.

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: પ્લે BFBS
1: યુ BFBS ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો
3: रसुवाको भोटेको सिहुँदै त्रिशुली नदीमा आएको बाढीका कारण ज्यान गुमाउनेको संख्या 579 पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज साँझ 7 बजेसम्म 579 जनाको शव फेला परेको हो। रसुवामा 12, नुवाकोटमा 37, धादिङमा 40, गोर्खामा 46, नवलपरासी पूर्वमा 154, नवलपरासी पश्चिममा 27, तनहुमा 30, चितवनमा 233 जनाको शव भेटिएको छ। यस्तै बाढीमा

0: गरेर 1924 जना सम्पर्क भिन्छन्। एसियाली विकास ब्याङ्क एडिबीले नेपालका बाढी प्रभावितका लागि 50 लाख अमेरिकी डलर अनुदान दिने भएको छ। यो रकम तत्काल उद्धार तथा राहतमा खर्च हुने एडिबीले जनाएको छ। अनुदानबाट खोज तथा उद्धारका सामग्री खरिद गरिनेछ, साथै औषधि, खाद्यान्न र सुरक्षित खानेपानीको व्यवस्था गरिनेछ। त्यस्तै अस्थायी आश्रय, सरसफाई तथा स्वच्छताका सामग्री उपलब्ध गराइनेछ। भग्नावशेष हटाउन र आपतकालीन पूर्वाधार स्थिरीकरणमा पनि रकम खर्च हुनेछ। एडिबीले थप 1,50,000 अमेरिकी डलरसम्म उपलब्ध गराउने प्रक्रिया अघि बढ़ाएको छ। भारत सरकारले सुरुङ उद्धार टोली र बेली ब्रिज नेपाल पठाउने भएको छ। विभिन्न हाइड्रो पावरभित्र फँसेका कामदारको उद्धारका लागि भारत सरकारले उद्धार टोली पठाउन लागेको हो। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले आज पत्रकार सम्मेलन मार्फत टोली पठाउन लागि जानकारी दिनुभएको हो। साथै टोली पठाउनु अघि रेक्की गर्ने टोली बाढ़ी प्रभावित क्षेत्रमा निगरानी गर्न पठाइने पनि उहाँले बताउनुभयो। भारतले दुईवटा जहाज मानवीय सहायता सहित पठाइसकेको र तेस्रो जहाज पनि आउने तयारीमा रहेको उहाँको भनाइ छ। साथै स्वास्थ्य कर्मीको टोली पनि पठाइने प्रवक्ता जयसवालले बताउनुभयो। नेपाल सरकारको अनुरोधमा बेली ब्रिज पनि पठाउने तयारी रहेको उहाँले जानकारी दिनुभयो। भोटेकोशी बाढ़ीका कारण अवरूद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ। राजमार्ग अन्तर्गत धादिङको गल्छी मलेखु खण्डमा थुप्रिएको लेदो पन्छाएर राजमार्ग सञ्चालनमा ल्याइएको हो। पूर्वाधार विकास मन्त्रालयका अनुसार पहिलो चरणमा अत्यावश्यक सवारी साधनको आवागमन सुचारू गरिएको हो। राजमार्गमा अलपत्र सवारी साधनलाई समेत सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको मन्त्रालयले जनाएको छ। भोटेकोशी बाढ़ीमा परेर 400 भन्दा बढ़ी कन्टेनर ट्रक र तीनमा कार्यरत चालक, सहचालक, मजदूर र व्यापारी गरी 1,000 भन्दा बढ़ी सम्पर्कविहीन भएको यातायात व्यवसायीले बताएका छन्। ती कन्टेनर तीज, दशैं र तिहारका सामान लिन रसुवा नाका पुगेका थिए। नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अध्यक्ष अर्जुन बहादुर सापकोटाले बाढ़ीमा बगेका कारण उनीहरूको अवस्था अज्ञात रहेको बताउनु भएको छ। सापकोटाका अनुसार बाढ़ी आउनु अघि मात्रै करिब 175 वटा गाड़ी सामान लिन केरुङतर्फ गएका थिए। अहिले ती गाड़ी साहु, चालक, सहचालक र स्वरोजगार मजदूर गरी 400 भन्दा बढ़ी सम्पर्कविहीन छन्। राष्ट्रिय बाल परिषदले रसुवा बाढ़ीबाट झण्डै 17,000 बाल बालिका प्रभावित भएको आकलन गरेको छ। युनिसेफले समेत बाढ़ीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा गरी कम्तीमा 17,000 बाल बालिका प्रभावित भएको भन्दा विज्ञप्ति निकालेको थियो। परिषद, युनिसेफ, सिविन लगायत संस्थाका प्रतिनिधिले ती क्षेत्रको जनसंख्या, विद्यालय लगायतका विभिन्न विवरणको हिसाबको आधारमा बाढ़ीबाट प्रभावित हुन सक्ने बाल बालिकाको संख्या अनुमान गरेको परिषदका सदस्य सचिव दुर्गा चालिसले जानकारी दिनुभएको हो। त्रिशुली तथा नारायणी नदी किनारमा भेटिएका 100 भन्दा बढ़ी शव पहिचान तथा परीक्षणका लागि पोखरा लगिएको छ। शवको डीएनए परीक्षण र पहिचान प्रक्रिया पोखरामा शुरू भएको कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभएको छ।
1: अहिले कास्की जिल्लामा चाहिँ टोटल 101 वटा शव प्राप्त भइसकेको छ। विशेष गरी अस्तिबाट आउन शुरू भएको तनहुँबाट अघिल्लो लटमा 9 वटा, फेरि हिजो 15 वटा, यता गोर्खाबाट 11 वटा, पूर्वी नवलपरासीबाट 41 वटा र धादिङबाट 27 वटा शव पोखरामा पोस्टमार्टमको लागि तथा व्यवस्थापनको लागि पठाइएको छ। हामीले यो शवहरू यहाँ रिसिभ गर्नेदेखि लिएर अब यसको पोस्टमार्टम प्रक्रिया 9 वटा पोस्टमार्टम पनि भइसकेका छ, बाँकी अरू पोस्टमार्टम हुन बाँकी छ र अहिले अब यो बाँकी शवहरूको पोस्टमार्टमको प्रक्रिया सुरु गरिएको छ। अब हाम्रो पनि टोटल पोखराको क्षमता भनेको 88 वटा थियो। शवगृह चाहिँ 88 वटा शवको राख्न सक्ने क्षमता थियो, तथापि हामीसँग 101 वटा प्राप्त भइसकेको छ। त्यसमा पनि अलरेडी हाम्रो पनि थिए केही शवहरू, तर पनि हामीले चाहिँ अब यो विपदको टाइममा भनेर हस्पिटलसँग कोर्डिनेसन गरेर प्रमुख जिल्ला अधिकारीज्यूहरू हामी कोर्डिनेसन गरेर साना साना बच्चाहरूको शवलाई एउटै फ्रिजमा 2 राख्न सक्ने अवस्था, त्यसै गरी म्यानेज गरेर 101 वटा शव चाहिँ छ र यसको पोस्टमार्टम 9 वटा भइसक्यो, बाँकी अहिले प्रक्रिया सुरु हुँदैछ।
0: हाल अधिकांश शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ। तनहुँमा फेला परेका 9 वटा शवलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रारम्भिक परीक्षण गरी थप व्यवस्थापनका लागि मणिपाल शिक्षण अस्पताल पठाइएको छ। अहिलेसम्मका खबर यति नै, नमस्कार।
2: यो PFBS गोर्खा रेडियो

0: SBS गोरखा रेडियो हो
1: सैन्य समुदाय
0: बिलायन भरी
1: ऑन एयर
0: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नुहोस्
2: प्ले बीएफबीएस
0: यो बीएफबीएस गोरखा रेडियो हो
1: गोरखा रेडियो हो
3: रसुवाको गोसाई कुण्ड दुई टिमुरेमा आज माटोमुनि पुरिएकी छ वर्षीय बालिकाको उद्धार गरिएको छ। सशस्त्र प्रहरी बल नेपालको टोलीले साँझ सभा छ बजेतिर बालिकाको उद्धार गरेको हो। टिमुरे क्षेत्रमा खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीको टोलीले माटोमुनिबाट बालिका रोइरहेको आवाज सुनेपछि तत्काल खोजी थालेको जनाएको छ। उद्धारका क्रममा बालिका गम्भीर तथा अचेत अवस्थामा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। त्यसपछि बालिकालाई सीमा सुरक्षा चौकी टिमुरे ल्याइएको छ। बालिकाको अवस्था कमजोर रहेकोले थप उपचारका लागि हेलिकप्टर मार्फत उद्धार गर्ने प्रयास भइरहेको सशस्त्र प्रहरीले जनाएको छ। रसुवाको फुटेकुसी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीका कारण ज्यान गुमाउनेको संख्या 589 पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज साँझ 7 बजेसम्म 589 जनाको शव फेला परेको हो। रसुवामा 12, नुवाकोटमा 37, थादिङमा 40, गोर्खामा 46, नवलपरासी पूर्वमा 154, नवलपरासी पश्चिममा 27, तनहुँ

0: तीस र चितवनमा 233 जनाको शव भेटिएको छ। त्यस्तै बाढीमा परेर 1924 जना सम्पर्क विहीन छन्। पोटेकुसी बाढीमा 11 जलविद्युत आयोजनाका 934 जना अझै सम्पर्क विहीन रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपालले जनाएको छ। आयोजनाहरूमा कति मान्छे फँसेका छन् भन्ने अझै यकिन तथ्याङ्क आइसकेको छैन। शुक्रबार इपालले बाढ़ी प्रभावित र स्वर नुवाकोटका जलविद्युत आयोजनामा कार्यरत व्यक्ति सम्पर्क विहीन भएकाहरूको तथ्याङ्क सार्वजनिक गरेको हो। ऊर्जा मन्त्रालयले शुक्रबार प्रभावित जलविद्युत आयोजनामा कार्यरत कर्मचारी तथा मजदूरको विवरण बारे आयोजनाका व्यवस्थापक इपान प्राधिकरणका प्रतिनिधिहरूसँग छलफल गरेको थियो। रसुवाका विभिन्न 6 जलविद्युत आयोजनामा कार्यरत 730 जना सम्पर्क विहीन छन् भने नुवाकोटका 5 आयोजनामा कार्यरत 204 जना सम्पर्क विहीन रहेको इपालले जनाएको छ। तत्काल उद्धारको आवश्यकता देखिएको इपालले जनाएको छ। एसियाली विकास बैंक एडीबीले नेपालका बाढ़ी प्रभावितका लागि 50 लाख अमेरिकी डलर अनुदान दिने भएको छ। यो रकम तत्काल उद्धार तथा राहतमा खर्च हुने एडीबीले जनाएको छ। अनुदानबाट खोज तथा उद्धारका सामग्री खरिद गरिनेछ, साथै औषधि खाद्यान्न र सुरक्षित खानेपानीको व्यवस्था गरिनेछ। त्यस्तै अस्थायी आश्रय, सरसफाई तथा स्वच्छताका सामग्री उपलब्ध गराइनेछ। भग्नावशेष हटाउन र आपतकालीन पूर्वाधारका लागि पनि यो रकम खर्च हुनेछ। एडीबीले थप 1,50,000 अमेरिकी डलरसम्म उपलब्ध गराउने प्रक्रिया अघि बढ़ाएको जनाएको छ। भोटेकोसी बाढ़ी पीड़ितको राहत उद्धार र सहयोगमा कमजोरी देखिएको भन्दै सामाजिक सञ्जालमा सरकारको आलोचना हुन थालेको छ। कस्तो छ पीड़ितको अवस्था? धादिङका दीपक दुवाड़ी बाढ़ीपछि हराएका आफन्त खोज्दै नुवाकोट पुग्नु भएको थियो।
1: हाम्रो धादिङबाट मिसिङ हुनुभएका 29 जनाको खोजीमा गएको हो। त्यहाँ हामी त्रिशुली बजारबाट छिरेर माथि गेर्खुटार हुँदै माथि जंगल जंगल हुँदै चाहिँ बेत्रावती नजिकसम्म पुग्यौं। त्यहाँ बिचमा भएका स्थानीयहरूसँग भेटघाटमा चाहिँ उहाँहरूले राज्यको उपस्थिति चाहिँ एकदम कमजोर भयो। हामीलाई खाना बस्नदेखि लिएर सबै कुराहरूको त्यो अभाव हुँदा पनि कसैको सम्पर्कमा चाहिँ राज्य आइपुगेको छैन भन्ने हिसाबले चाहिँ कुरा गरेका थिए। राज्यको उपस्थिति चाहिँ कमजोर नै देखिन्थ्यो। हामीले प्रशासनमा चाहिँ केही बुझ्न खोज्दा त्यहाँ जुन खालको चाहिँ व्यवहारहरू भयो, तर त्यहाँ जुन समस्याहरू भोगिरहेका छन् ती जनसमुदायहरूको नजरबाट हेर्दा चाहिँ राज्यले सही तरिकाले काम गरेन कि भन्ने चाहिँ सबैलाई त्यो आशंकाहरू बुझाउने प्रशस्तै ठाउँहरू थिए। डेटा सङ्कलनदेखि लिएर डेटा बुझाउने कुरासम्म हुन्छ नि, त्यसको अलि प्रभावकारी संयन्त्रहरू निर्माण चाहिँ गरेका छैनन्। के देखिन्थ्यो भने सरकार चाहिँ सौरुङकामा जाने, त्यहाँका सिडीओहरूलाई इन्गेज गराउने, आर्मीका चिफहरूलाई इन्गेज गराउने, सुरक्षामा चाहिँ आफ्ना लागि जाने मान्छेहरू बढी खटाउने त्यस्तो खालको हुन्छ नि। त्यो आक्रोश चाहिँ जनतामा चाहिँ प्रशस्तै देखिन्थ्यो। हेर्नुहोस्, थुप्रै चाहिँ पीडितहरू चाहिँ जङ्गलमा जङ्गलका आसपासमा अथवा चाहिँ खोलाका किनारहरूमा माथिल्लोतिर बसेका ठाउँहरू त्यस्तो प्रशस्तै देखिन्थ्यो। सरकारले केही गरेन भनेर भन्न खोजेको चाहिँ होइन, हामी त्यहाँ गएर हेर्दाखेरि त्यस्तो देखिन्थ्यो। अब अहिले त गरिरहेको होला होइन, हेलिकप्टर उडिरहेकै देखिन्थे, तर जस्तै बेत्रावतीदेखि लिएर यो चाहिँ भैँसीसम्मको ठाउँमा जुन खालको उद्धार हुनुपर्ने, जुन खालको सहयोग पुग्नुपर्ने त्यस्तो चाहिँ अलिक पुगेको जस्तो चाहिँ लागेको थिएन क्या हामीलाई।
2: पीडितहरू कुन हालतमा छन्?
1: त्यो हिजोको हालत हेर्ने भने त अब त्यो के हालत भन्नु, त्यो चाहिँ बेहालत भन्नुपर्छ होइन। श्रीमान गुमाएका चाहिँ श्रीमतीहरू, श्रीमती गुमाएका श्रीमानहरू, परिवार सबै बगाएर एक्लै बाँचेका चाहिँ बुढाबाहरू होइन, बुढा आमाहरू, खानेकुरा सबै चाहिँ केही छैन, लाउने लुगा हामीसँग मागेर मात्रै लगाएको, यहाँ अब यो राज्यले के गर्छ भन्ने कुरो केही टुङ्गो छैन भनेर चाहिँ त्यो एकदमै किसिमको विताप हुन्छ नि। त्यो त्यस्तो चाहिँ प्रताडित अवस्थामा हुनुहुन्थ्यो होइन। अब यहाँ अहिले राहतका नाममा पनि विभिन्न इन्डिभिजुअल राहतहरू पनि मागेर पुगिरहेका छन्।
0: अहिलेसम्मका खबर यति नै, नमस्कार।

0: રેડિયો ગોરખા રેડિયો સૈન્ય સમુદાયમાં પેલાય ભરી ઓન એર એપમાં અને સ્માર્ટ સ્પીકરમાં બંધોસ પ્લે બીએફબીએસ યુ બીએફબીએસ ગોરખા રેડિયો હો ગોરખા રેડિયો હો. प्रधानमन्त्री बालेन्द्र शाहले भोटे कुसी नदीमा आएको बाढ़ीपछि उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्ने बताउनु भएको छ. उहाँले सामाजिक सञ्जाल मार्फत बाढ़ीपछिको अवस्थामा राज्यले गरेका प्रमुख काम तथा प्रगतिबारे जानकारी गराउनु भएको हो. उद्धारसँगै राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याइएको हालसम्म 4451 जनाको उद्धार गरिएको, नेपाली सेना तथा निजी क्षेत्रका गरी 16 हेलिकप्टर परिचालन गरी दोन्से, त्रिशुली, टिमुरे, स्याफ्रो, बेसी लगायतका क्षेत्रमा निरन्तर सटल फ्लाइट गरिरहेको, खोजी कार्य तल्लो तटीय क्षेत्रसम्म विस्तार गरिएको लगायतका विषय उहाँले सञ्जाल मार्फत जानकारी गराउनु भएको हो. रसुवाको टिमुरे नाका भएर तिब्बत यात्रामा गएका विदेशी नागरिकलाई हुम्लाको हिल्सा नाकाबाट फर्किँदा शुल्क नलाग्ने भएको छ.
1: अध्यागमन विभागले सूचना प्रकाशन गरी हिल्सा नाकाबाट आवत जावत गर्दा विदेशी नागरिकलाई लाग्ने शुल्क मिनाहा गरिएको जनाएको हो. कैलाश मान सरोवर तीर्थयात्राबाट नेपाल प्रवेश गर्दा विदेशी नागरिकका लागि निषेधित क्षेत्रको पदयात्रा दस्तुर मिनाहा गरिएको विभागको भनाइ छ. हुम्लाको हिल्साबाट आवत जावत गर्दा विदेशी नागरिकले निषेधित क्षेत्र प्रयोग गर्नुपर्छ. निषेधित क्षेत्रमा विदेशी नागरिकलाई थप शुल्क लाग्ने गरेको छ. भोटेकोसी बाढ़ीका कारण टिमुरे नाकाबाट आवत जावत बन्द भएको छ. यो बेला तिब्बतबाट फर्किने यात्रुका लागि हुम्लाको हिल्सा र सिन्धुपाल्चोकको तातोपानी नाका विकल्प छन्. हिल्सा नाका सहज भएकाले तिब्बतबाट फर्किँदा यही बाटो आउने गरिएको छ. हिजोदेखि लागू हुने गरी एक साताका लागि पदयात्रा दस्तुर मिनाहा गरिएको अध्यागमन विभागका प्रवक्ता शिव

0: साद लम्सालले जानकारी दिनुभएको छ।
1: सेगाले भुटेको सिबारीसँग जोडेर सामाजिक सञ्जालमा फैलिरहेका विभत्स तस्विर र भिडियो, एआई सामग्री, नक्कली क्यूआर कोड र मिथ्या सूचना हटाइदिन सामाजिक सञ्जाल प्लेटफर्महरूलाई अनुरोध गरेको छ।
0: सामाजिक सञ्जाल नियमन तथा व्यवस्थापन समूहका संयोजक विजय कुमार रायका अनुसार आज मेटा र टिकटकका नेपाल प्रतिनिधिसँग छलफल गरेर आपत्तिजनक र भ्रामक सामग्रीका लिङ्क हटाइदिन आग्रह गरिएको हो। विभत्स र असत्य सामग्री पोस्ट हुने बित्तिकै स्वत रोकिने गरी आफ्ना अल्गोरिदम प्रोएक्टिभ बनाइदिन सरकारले टिकटक र मेटालाई आग्रह गरेको हो। यति बेला सामाजिक सञ्जालमा पुराना भिडियोलाई नयाँ भनेर शेयर गर्ने, एआईबाट नक्कली तस्विर वा भिडियो बनाएर फैलाउने र सहयोगको नाममा नक्कली क्यूआर कोड बनाएर ठगी तथा फिसिङ गर्ने गतिविधि देखिएका छन्।
1: अब खबर फटाफट।
2: रसुवाबाडीमा जुम्लाको 78 जना बेपत्ता, भागेर जीव जोगाएका पाताराशी 4, लामरी गाउँका सिंह बुढाको बयान, भूकम्प आए जस्तो जमिन हलियो, बाढीको धुवा मात्र देखियो, भागेर 13 जनाले ज्यान जोगाइयो, धुन्चेमा खाना खाने पैसा समेत नभएको भन्दै गाउँ पुर्याइदिन आग्रह। भोटेकोशी बाढी पीड़ितका लागि काभ्रेमा आर्थिक सहयोग जुटाइँदै काभ्रे कांग्रेसले 11 लाख र रोशी गाउँपालिकाले 10 लाख दिने। पीड़ितका लागि तनहुँका स्थानीय तहका कर्मचारीले 32,89,000 जुटाए। म्याग्दे, रिसिङ, ब्यास र शुक्ला गण्डकीका जनप्रतिनिधि र कर्मचारीले जम्मा पारेको रकम दैवी प्रकोप उद्धार कोषमा दाखिला। रोजगारीका लागि रसुवा पुगेका 10 जना झापाली सम्पर्कविहीन, जलविद्युत र निर्माणको काममा लागेका इलाम र सप्तरीका 1-1 जनाको पनि खोजी हुँदै। भोटेकोशी बाढी पीड़ितका लागि गण्डकी सरकारले 4 करोड र सुदूरपश्चिम सरकारले 2 करोड सहयोग गर्ने, बाढी प्रभावित क्षेत्रमा घाइते र बिरामीको उपचारका लागि स्वास्थ्य टोली पनि पठाउने। रसुवा बाढीमा भक्तपुरका 28 र बाँकेका 20 जना सम्पर्कविहीन, खोजीका लागि प्रहरी र जिल्ला प्रशासनमा गुहार। रोजगारी, व्यापार र कामका लागि रसुवा पुगेका सुनसरीका 15 जना भोटेकोशी बाढीमा बेपत्ता, रामधुनी, दोहबी, भोकराहा, बराक क्षेत्र र इटहरीका बेपत्ताको खोजी हुँदै। भोटेकोशी बाढी पीड़ितका लागि इलामका 2 पालिकाले 35 लाख सहयोग गर्ने, चुलाचुली गाउँपालिकाले 25 लाख र माई नगरपालिकाले 10 लाख दैवी प्रकोप कोषमा जम्मा गर्ने। र हेटौँडा उपमहानगर प्रमुख मीना कुमारी लामा बाढीपछि सम्पर्कविहीन नगरवासीको खोजीमा मेयर, उपमेयर सहितको टोली धादिङ र काठमाडौँको अस्पताल र उद्धार केन्द्र चहार्दै।
1: भारत सरकारले सुरुङ उद्धार टोली र बेलीब्रिज नेपाल पठाउने भएको छ। विभिन्न हाइड्रो पावर भित्र फँसेका कामदारहरूको उद्धारका लागि भारत सरकारले उद्धार टोली पठाउन लागेको हो। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले पत्रकार सम्मेलन मार्फत टोली पठाउन लागेको जानकारी दिनुभएको हो। साथै टोली पठाउनु अगाडि रेस्क्यू गर्ने टोली बाढ़ी प्रभावित क्षेत्रमा निगरानी गर्ने पनि उहाँले बताउनुभयो। भारतले 2 वटा जहाज मानवीय सहायता सहित पठाइसकेको र तेस्रो जहाज पनि आउने तयारीमा रहेको उहाँको भनाइ छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: रसुवाको भुटेको सिउँदै त्रिशुली नदीमा आएको बाढीका कारण ज्यान गुमाउनेको संख्या 553 पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न जिल्लाबाट अहिलेसम्म 553 जनाको शव फेला परेको हो। प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबार साँझसम्ममा रसुवामा 13, दाहदिङमा 40, तनहुँमा 31, नुवाकोटमा 38, गोर्खामा 47, सितौनमा 222, नवलपरासी पूर्वमा 134 र नवलपरासी पश्चिममा 28 जनाको शव फेला परेको हो। नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभि नारायण काप्रेका अनुसार बाढ़ी प्रभावित क्षेत्रबाट हालसम्म 1473 जनाको उद्धार गरिएको छ। रसुवाबाट 572, नुवाकोटबाट 898 र धादिङबाट 3 जनाको उद्धार गरिएको हो। बाढ़ीपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल भन्सार कार्यालय तथा अध्यागमन कार्यालयका कर्मचारी समेत सम्पर्क विहीन भएका छन्। प्रहरीका अनुसार नेपाली सेनाका 44, नेपाल प्रहरीका 27, सशस्त्र प्रहरी बल नेपालका 13 जना कर्मचारी हालसम्म सम्पर्कविहीन छन्। बाढ़ीमा पनि सर्वसाधारण सहित हालसम्म 2381 जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा विपत्ताको खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल लगायत सम्बन्धित निकायका सुरक्षाकर्मीले सम्भावित जोखिमयुक्त क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी राखेका छन्। त्रिशुली तथा नारायणी नदी किनारमा भेटिएका 101 शव पहिचान तथा परीक्षणका लागि पोखरा लगिएको छ। शवको डीएनए परीक्षण र पहिचान प्रक्रिया पोखरामा शुरू भएको कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभएको छ।
4: अहिले कास्की जिल्लामा चाहिँ टोटल 101 शव प्राप्त भइसकेको छ। विशेष गरी अस्तिबाट आउन सुरु भएको तनहुँबाट अघिल्लो लटमा 9, फेरि हिजो 15, यता गोर्खाबाट 11, पूर्वी नवलपरासीबाट 41 र धादिङबाट 27 शव पोखरामा पोस्टमार्टमको लागि तथा व्यवस्थापनको लागि पठाइएको छ। हामीले यो शवहरू यहाँ रिसिभ गर्नेदेखि लिएर अब यसको पोस्टमार्टम

0: क्रिया नौवटा पोस्टमार्टम पनि भइसकेका छ, बाँकी अरू पोस्टमार्टम हुन बाँकी छ र अहिले अब यो बाँकी सबहरूको पोस्टमार्टमको प्रक्रिया सुरु गरिएको छ। अब हाम्रो पनि टोटल पोखराको क्षमता भनेको 88 थियो, सब गृह चाहिँ 88 सबको राख्न सक्ने क्षमता थियो, तथापि हामीसँग 101 प्राप्त भइसकेको छ। त्यसमा पनि अलरेडी हाम्रो पनि थिए केही सबहरू, तर पनि हामीले चाहिँ अब यो विपदको टाइममा भनेर हस्पिटलसँग कोर्डिनेसन गरेर प्रमुख जिल्ला अधिकारीज्यूहरू हामी कोर्डिनेसन गरेर साना साना बच्चाहरूको सबलाई एउटै फ्रिजमा दुईवटा राख्न सक्ने अवस्था, त्यसै गरी म्यानेज गरेर 101 सब चाहिँ छ र यसको पोस्टमार्टम 9 भइसक्यो, बाँकी अहिले प्रक्रिया सुरु हुँदैछ।
1: भारत सरकारले सुरुङ दाटोली र बेलीब्रिज नेपाल पठाउने भएको छ। विभिन्न हाइड्रो पावर भित्र फँसेका कामदारहरूको उद्धारका लागि भारत सरकारले दाटोली पठाउन लागेको हो। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले पत्रकार सम्मेलन मार्फत टोली पठाउन लागेको जानकारी दिनुभएको हो। साथै टोली पठाउनु अगाडि रेस्क्यू गर्ने टोली बाढ़ी प्रभावित क्षेत्रमा निगरानी गर्ने पनि उहाँले बताउनुभयो। भारतले 2 जहाज मानवीय सहायता सहित पठाइसकेको र तेस्रो जहाज पनि आउने तयारीमा रहेको उहाँको भनाइ छ। साथै स्वास्थ्यकर्मीको टोली पनि पठाइने प्रवक्ता जेसवालले बताउनुभयो। नेपाल सरकारकै अनुरोधमा बेली ब्रिज पनि पठाउने तयारी रहेको उहाँले जानकारी दिनुभएको छ। र सुवाबारीबाट प्रभावित जनताको उद्धार र राहतका लागि तिलगंगा आँखा प्रतिष्ठानले 1 करोड़ र कर्मचारीहरूबाट 1 दिनको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको छ। प्रभावित क्षेत्रका घाइते र बिरामीहरूको आँखा सम्बन्धी उपचार निशुल्क गर्ने निर्णय पनि प्रतिष्ठानले गरेको छ। प्रतिष्ठान अन्तर्गत र सुवानुवाकोट र धादिङमा कार्यरत कर्मचारीहरूलाई ग्रामीण आँखा केन्द्र समितिको सहयोगले 1 टोली बनाई जिल्ला दैवी प्रकोप समन्वय समिति संघको समन्वयमा बाढ़ी प्रभावित क्षेत्रका समुदायका आवश्यकता अनुसार आँखा परीक्षण र उपचारमा परिचालन गरेको जानकारी गराएको छ। भोटेको सिबाडीमा 11 जलविद्युत आयोजनाका 934 आजै सम्पर्कविहीन रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपालले जनाएको छ। आयोजनाहरूमा कति मान्छे फँसेका छन् भन्ने अझ यकिन तथ्याङ्क आइसकेको छैन। शुक्रबार इपालले बाढ़ी प्रभावित रसुवा र नुवाकोटका जलविद्युत आयोजनामा कार्यरत व्यक्ति सम्पर्कविहीन भएकाहरूको तथ्याङ्क सार्वजनिक गरेको हो। ऊर्जा मन्त्रालयले शुक्रबार प्रभावित जलविद्युत आयोजना मा कार्यरत कर्मचारी तथा मजदूरको विवरणबारे आयोजनाका व्यवस्थापक प्राधिकरणका प्रतिनिधिहरूसँग छलफल गरेको थियो। खबर यति नै, नमस्कार।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: ફ્લાય BFBS
1: યુ BFBS ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीका कारण ज्यान गुमाउनेको संख्या 553 पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न जिल्लाबाट अहिलेसम्म 553 जनाको शव फेला परेको हो। शुक्रबार साँझसम्ममा रसुवामा 13, धादिङमा 40, तनहुँमा 31, नुवाकोटमा 38, पोखरामा 47, चितवनमा 222, नवलपरासी पूर्वमा 134 र नवलपरासी पश्चिममा 28 जनाको शव फेला परेको छ। नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काप्लेका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म 1473 जनाको उद्धार गरिएको छ। रसुवाबाट 572, नुवाकोटबाट 898 र धादिङबाट 3 जनाको उद्धार गरिएको हो। बाढीपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल पञ्चार कार्यालय तथा अध्यागमन कार्यालयका कर्मचारी समेत सम्पर्क विहीन भएका छन्। प्रहरीका अनुसार नेपाली सेनाका 44, नेपाल प्रहरीका 27, सशस्त्र प्रहरी बल नेपालका 13 जना कर्मचारी हालसम्म सम्पर्क विहीन छन्। बाढीमा परि सर्वसाधारण सहित हालसम्म 2381 जना सम्पर्क विहीन रहेको प्रहरीले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल लगायतका सम्बन्धित निकायका सुरक्षाकर्मीले सम्भावित जोखिमयुक्त क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी राखेका छन्। रसुवा बाढीबाट प्रभावित जनताको उद्धार तथा राहतका लागि तिल गंगाका प्रतिष्ठानले 1 करोड र कर्मचारीहरूबाट 1 दिनको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको छ। प्रभावित क्षेत्रका घाइते र बिरामीहरूको आँखा सम्बन्धी निशुल्क उपचार गर्ने निर्णय पनि प्रतिष्ठानले गरेको छ। प्रतिष्ठान अन्तर्गत रसुवा, नुवाकोट र धादिङमा कार्यरत कर्मचारीहरूलाई ग्रामीण आँखा केन्द्र समेतको सहयोगले 1 टोली बनाई जिल्ला दैवी प्रकोप समन्वय समितिसँगको समन्वयमा बाढी प्रभावित क्षेत्रका समुदायका आवश्यकता अनुसार आँखा परीक्षण उपचारमा परिचालन गरेको जानकारी गराएको छ। त्रिशुली तथा नारायणी नदी किनारमा भेटिएका 101 शव पहिचान तथा परीक्षणका लागि पोखरा लगिएको छ। शवको डीएनए परीक्षण र पहिचान प्रक्रिया पोखरामा शुरू भएको कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभएको छ।
4: अहिले कास्की जिल्लामा चाहिँ टोटल 101 शव प्राप्त भइसकेको छ। विशेष गरी अस्तिबाट आउन सुरु भएको तनहुँबाट अघिल्लो लटमा 9, फेरि हिजो 15, यता गोर्खाबाट 11, पूर्वी नवलपरासीबाट 41 र धादिङबाट 27 शव पोखरामा पोस्टमार्टमको लागि तथा व्यवस्थापनको लागि पठाइएको छ। हामीले यो शवहरू यहाँ रिसिभ गर्नेदेखि लिएर अब यसको पोस्टमार्टम

0: प्रक्रिया 9 वटा पोस्टमार्टम पनि भइसकेको छ, बाँकीहरू पोस्टमार्टम हुन बाँकी छ र अहिले अब यो बाँकी सबहरूको पोस्टमार्टमको प्रक्रिया सुरु गरिएको छ। अब हाम्रो पनि टोटल पोखराको क्षमता भनेको 88 वटा थियो, सबगृह चाहिँ 88 वटा सबको राख्न सक्ने क्षमता थियो, तथापि हामीसँग 101 वटा प्राप्त भइसकेको छ। त्यसमा पनि अलरेडी हाम्रो पनि थिए केही सबहरू, तर पनि हामीले चाहिँ अब यो विपदको टाइममा भनेर हस्पिटलसँग कोर्डिनेसन गरेर प्रमुख जिल्ला अधिकारीजीहरू हामी कोर्डिनेसन गरेर साना साना बच्चाहरूको सबलाई एउटै फ्रिजमा 2 राख्न सक्ने अवस्था त्यसै गरी म्यानेज गरेर 101 वटा सब चाहिँ छ र यसको पोस्टमार्टम 9 वटा भइसक्यो, बाँकी अहिले प्रक्रिया सुरु हुँदैछ।
1: अब खबर फटाफट।
2: रसुवाबाडीमा जुम्लाको 78 जना बेपत्ता, भागेर जीव जोगाएका पातारासी 4, लामरी गाउँका सिंह बुढाको बयान, भूकम्प आए जस्तो जमिन हलियो, बाढीको धुवा मात्र देखियो, भागेर 13 जनाले ज्यान जोगाइयो, धुन्चेमा खाना खाने पैसा समेत नभएको भन्दै गाउँ पुर्याइदिन आग्रह। भोटेकोशी बाढी पीड़ितका लागि काभ्रेमा आर्थिक सहयोग जुटाइँदै काभ्रे काङ्ग्रेसले 11 लाख र रोशी गाउँपालिकाले 10 लाख दिने। पीड़ितका लागि तनहुँका स्थानीय तहका कर्मचारीले 32,89,000 जुटाए, म्याग्दी, रिसिङ, ब्यास र शुक्ला गण्डकीका जनप्रतिनिधि र कर्मचारीले जम्मा पारेको रकम दैवी प्रकोप उद्धार कोषमा दाखिला। रोजगारीका लागि रसुवा पुगेका 10 जना झापाली सम्पर्कविहीन, जलविद्युत र निर्माणको काममा लागेका इलाम र सप्तरीका 1-1 जनाको पनि खोजी हुँदै। भोटेकोशी बाढी पीड़ितका लागि गण्डकी सरकारले 4 करोड र सुदूरपश्चिम सरकारले 2 करोड सहयोग गर्ने, बाढी प्रभावित क्षेत्रमा घाइते र बिरामीको उपचारका लागि स्वास्थ्य टोली पनि पठाउने। रसुवा बाढीमा भक्तपुरका 28 र बाँकेका 20 जना सम्पर्कविहीन, खोजीका लागि प्रहरी र जिल्ला प्रशासनमा गुहार। रोजगारी, व्यापार र कामका लागि रसुवा पुगेका सुनसरीका 15 जना भोटेकोशी बाढीमा बेपत्ता, रामधुनी, दोहबी, भोकराहा, बराक क्षेत्र र इटहरीका बेपत्ताको खोजी हुँदै। भोटेकोशी बाढी पीड़ितका लागि इलामका 2 पालिकाले 35 लाख सहयोग गर्ने।
1: अहिलेसम्मका खबर यति नै, नमस्कार।
3: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: भोटेकुसी बाढी पीड़ितको राहत उद्धार र सहयोगमा कमजोरी देखिएको भन्दै सामाजिक सञ्जालमा सरकारको आलोचना पनि हुन थालेको छ। धादिङका दीपक दुवाडी बाढीपछि हराएका आफन्त खोज्दै नुवाकोट पुग्नु भएको थियो।
4: हाम्रो धादिङबाट मिसिङ हुनुभएका 29 जनाको खोजीमा गएको हो। त्यहाँ हामी त्रिशुली बजारबाट छिरेर माथि गेर्खुटार हुँदै माथि जङ्गल जङ्गल हुँदै चाहिँ बेत्रावती नजिकसम्म पुग्यौँ। त्यहाँ बिचमा भएका स्थानीयहरूसँग भेटघाटमा चाहिँ उहाँहरूले राज्यको उपस्थिति चाहिँ एकदम कमजोर भयो। हामीलाई खाना बहनदेखि लिएर सबै कुराहरूको त अभाव हुँदा पनि कसैको सम्पर्कमा चाहिँ राज्य आइपुगेको छैन भन्ने हिसाबले चाहिँ कुरा गरेका थिए। नै राज्यको उपस्थिति चाहिँ कमजोर नै देखिन्थ्यो। हामीले प्रशासनमा चाहिँ केही बुझ्न खोज्दा त्यहाँ जुन खालको चाहिँ व्यवहारहरू भयो तर त्यहाँ जुन समस्याहरू भोगिरहेको ती जनसमुदायहरूको नजरबाट हेर्दा चाहिँ राज्यले सही तरिकाले काम गरेन कि भन्ने चाहिँ सबैलाई त्यो आशंकाहरू उब्जाउने प्रशस्तै ठाउँहरू थिए। डेटा सङ्कलनदेखि लिएर डेटा बुझाउने कुरासम्म हुन्छ नि त्यसको अलि प्रभावकारी संयन्त्रहरू निर्माण चाहिँ गरेका छैनन्। के देखिन्थ्यो भने सरकार चाहिँ सदरमुकाममा जाने त्यहाँका सिडीओहरूलाई इन्गेज गराउने आर्मीका चिफहरूलाई इन्गेज गराउने सुरक्षामा चाहिँ आफ्ना लागि जाने मान्छेहरू बढी खटाउने त्यस्तो खालको हुन्छ नि त्यो आक्रोश चाहिँ जनतामा चाहिँ प्रशस्तै देखिन्थ्यो। हेर्नुहोस् थुप्रै चाहिँ पीडितहरू चाहिँ जङ्गलमा जङ्गलका आसपासमा अथवा चाहिँ खोलाका किनारहरूमा माथिल्लोतिर बसेका ठाउँहरू त्यस्तो प्रशस्तै देखिन्थ्यो। सरकारले केही गरेन भनेर भन्न खोजेको चाहिँ होइन, हामी त्यहाँ गएर हेर्दाखेरि त्यस्तो देखिन्थ्यो। अब अहिले त गरिरहेको होला होइन, हेलिकप्टर उडिरहेकै देखिन्थे। तर जस्तै बेत्रावतीदेखि लिएर यो चाहिँ भैँसीसम्मको ठाउँमा जुन खालको उद्धार हुनुपर्ने जुन खालको सहयोग पुग्नुपर्ने त्यस्तो चाहिँ अलिक पुगेको जस्तो चाहिँ लागेको थिएन क्या हामीलाई।
5: पीडितहरू कुन हालतमा छन्?
4: त्यो हिजोको हालत हेर्ने भने त अब त्यो के हालत भन्नु, त्यो चाहिँ बेहालत भन्नुपर्छ होइन। श्रीमान गुमाएका चाहिँ श्रीमतीहरू, श्रीमती गुमाएका श्रीमान परिवार सबै बगाएर एक्लै बाँचेका चाहिँ बुढाबाहरू होइन बुढा आमाहरू खानेकुरा सबै चाहिँ केही छैन। लाउने लुगा हामीसँग मागेर मात्रै लगाएको, यहाँ अब यो राज्यले के गर्छ भन्ने कुरो केही टुङ्गो छैन भनेर चाहिँ त्यो एकदमै किसिमको विताप हुन्छ नि त्यो त्यस्तो चाहिँ प्रताडित अवस्थामा हुनुहुन्थ्यो होइन। अब यहाँ अहिले राहतका नाममा पनि विभिन्न इन्डिभिजुअल राहतहरू पनि मागेर पुगिरहेका छन्, त्यो कतिको प्रभावकारी भएको छैन त्यो पनि थाहा छैन। राज्यले स्वयंले गर्नुपर्ने काम कसरी गरेर हेलिकप्टर लिएर गएर मान्छे चाहिँ माथि उडाएर हेर्ने कुरा मात्र पनि होइन, अरू एउटा संयन्त्र खडा बनाएर स्थानीय स्तरमै संयन्त्रहरू बनाएर राज्यको चाहिँ अधिकारी व्यक्तिहरू उपस्थित भएर राहत सामग्रीहरू पुर्याउने घाइतेको उपचार गर्ने उद्धार गरेर ल्याउने काममा अझै पनि प्रभावकारी भएको छैन। हामीले सामाजिक सञ्जालमा मार्फत पनि सुनिरहेका छौँ, हिजो हामी जाँदा पनि त्यो चाहिँ भएको थिएन। सडकमा उभिएको ट्राफिकलाई भन्दा भित्र हो यो भन्ने कुरा हामीलाई भनेर हुँदैन भनेर भन्नुहुन्छ, गेटमा उभिएको आर्मीलाई भन्दा पनि भित्र हो भन्ने कुरा भन्नुहुन्छ होइन। त्यस्तो थियो सर, त्यहाँ चाहिँ
5: नेता कार्यकर्ताहरू कोही पुगेका छैन त्यहाँ सहयोग लिएर,
4: राजनीतिक दलका नेता कार्य स्थानीय स्तरमा खट्नुपर्ने खट्नु होला होइन। तर एउटा गुमाएको व्यक्तिले अर्को गुमाएको व्यक्तिलाई के सहयोग गर्न सक्छ र त्यहाँ चाहिँ बाहिरबाट कतिपय चाहिँ हेर्न जाने मात्रै कतिपय फोटो खिच्न जाने मात्रै पनि देखिन्छ होइन। वास्तविक पीडितहरू कहाँ पुगेर उहाँ मलमपट्टी लगाउने गरी उहाँलाई हामीलाई राज्यले गर्यो यो संस्थाले गर्यो यो समुदायले गर्यो भनेर आवाज दिलाउने खालको काम हिजो हामी त्यहाँ समुन्जेलसम्म चाहिँ कोही पुगेको छैन। हेर्नु
5: हिजोको तपाईँले देखेको हालत अझै केही दिन कायम रह्यो भने के हुन्छ त्यहाँको स्थिति?
4: त्यो विकराल रहन्छ, त्यही परिस्थिति चाहिँ केही दिनै जान पर्दैन। आज र भोलि मात्रै त्यो परिस्थितिमा राज्य चाहिँ एकदम बेखबर भएर बसेको जस्तो देखिने, कोही सामान्यतया डोजर चलाएर माटो पन्ठाउने अनि माथि र माटो भन्दा मुनि भाला पनि मतलब नगरेर माथि भएकोलाई मतलब नगर्ने हो भने त्यहाँ चाहिँ

0: बाँचेका मान्छेहरू पनि धेरै मान्छे मर्ने सम्भावना हुन्छ नि, गरिरहेकै छ होला राज्य, तर जसरी गर्नुपर्ने त्यो चाहिँ हाम्रो आँखाबाट पनि हेर्दाखेरि त्यो नगरेको प्रश्न पाइएको थियो।
1: हिजो तपाईँ जुन जुन ठाउँ पुग्नुभयो त्यहाँ चाहिँ राज्य पुगेका छैन, त्यहाँसम्म पुगेका छैन भनेर बुझ्दा हुने हो?
0: छैन छैन, सधैँ छैन। हिजो त मलाई लाग्छ गोसाइकुण्डबाट मात्रै मान्छेहरू ओसार्ने काममा लाग्यो होइन, हामी जङ्गलमा हिँड्दाखेरि थुप्रै हेलिकप्टर माथि उडिरहेका थिए होइन, तर चाहिँ त्यो जङ्गलको फेदीमा भएका भयले त्रासले गर्दा ओडार मुनि बसेका थुप्रै चाहिँ त्यो जङ्गलमा छन्। हेर्नुहोस् कहीँ बाटै नभएको ठाउँमा चाहिँ बच्चा बोकेर उँभो लागेका मान्छेहरू पनि पारिपाखोमा चाहिँ त्यसरी देखिएको थियो। त्यो भएको कारणले गर्दा ती भित्री जङ्गलहरूमा पनि कुन माध्यमबाट हुन्छ, सेना पुलिस सशस्त्र पठाएर हुन्छ कि स्थानीय तहका चाहिँ जनप्रतिनिधिहरूलाई खटाएर हुन्छ कि त्यहाँ चाहिँ सुधार गर्ने गरी लाग्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ। जो रात बोकेर जानुभएको छ त्यो उहाँहरूले पनि ती ठाउँहरूमा पुग्ने गरिकन चाहिँ आफैले केही पहल गर्ने लिएर जान पनि आग्रह गर्न चाहन्छु। हामीहरू पनि हामीहरूले हिजो जहाँ जहाँ अप्ठ्याराहरू देख्यौँ ती ठाउँहरूमा पुग्ने गरिकन हामीले योजना बनाएका छौँ।
2: प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म 8 दिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाई जात्रा आज मनाइँदैछ। एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध फलफूल रोटी चिउरा दहीका साथै अन्य द्रव्य दान गरिन्छ। यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गएको पुच्छर समय वैतरणे पार हुन्छन् भन्ने धार्मिक विश्वास छ।
3: यो PFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં પણ
1: હોસ્ટ નગરપાલિકા ગોટાર ગાઉંપાલિકા ખાદિમ્પો બેનીઘાટ રોડા ગજુરી ગલ્છી ર સિદ્ધલેખ ગાઉંપાલિકા ગોર્ખાકો ગંડકી ગાઉંપાલિકા ર તનહુકો દેવઘાટ ર આબુખૈરીનીમાં ભએકો ક્ષતિકા આધારમાં અનુદાન વિતરણ ગરિનેછ। रसुवाको भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीमा मृत्यु भएकाहरूको शव संकलन र व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हाल बाढीमा निधन भएकाको शव विभिन्न अस्पतालमा पुर्याउने काम भइरहेको छ। प्राधिकरणका अनुसार शुक्रबार साँझसम्म फेला परेका 589 मध्ये 511 जनाको शव विभिन्न अस्पतालमा पुर्याइएको छ। रसुवामा फेला परेका 3 शव जिल्ला अदालत दुन्छे रसुवामा राखिएको जिल्ला अस्पताल दुन्छे रसुवामा राखिएको छ। धादिङमा संकलन गरिएका 27 शव पोखरा र 10 शव त्रिवी शिक्षण अस्पतालमा राखिएको छ। नुवाकोटमा फेला परेका 38 शव त्रिवी शिक्षण अस्पतालमा राखिएको छ। चितवनमा फेला परेका 171 शव जिल्ला अस्पताल भरतपुरमा, 4 शव नेशनल सिटी अस्पताल, 2 शव भरतपुर सामुदायिक अस्पताल, 2 शव नारायणी अस्पताल र 41 शव औद्योगिक व्यावसायिक विकास प्रतिष्ठानमा राखिएको छ। तनहुँमा फेला परेका शव मध्ये 9 शव मणिपाल अस्पताल पोखरा, 5 शव प्रादेशिक अस्पताल दमौली र 14 शव गण्डकी अस्पताल पोखरामा राखिएको छ। गोर्खामा भेटेका शव मध्ये 29 प्रदेश अस्पताल गोर्खामा, 21 शव गण्डकी अस्पताल पोखरा र 4 शव नुप अस्पताल गोरखामा राखिएको छ। नवलपरासी सुस्ता पूर्वमा भेटेका शव मध्ये 6 मध्यबिन्दु नगर अस्पताल चोरमारामा, 36 गैडाकोट नगर अस्पतालमा, 22 मध्यबिन्दु प्रादेशिक अस्पताल जोन्डामा, 4 शव जिल्ला अस्पताल पाल्पा, 2 मिशन अस्पताल पाल्पा, 2 लुम्बिनी अस्पताल पाल्पा र 41 गण्डकी अस्पताल पोखरामा राखिएको छ। पश्चिम नवलपरासीमा फेला परेका शव मध्ये 8 पृथ्वी चन्द्र अस्पताल परासी, 11 लुम्बिनी प्रादेशिक अस्पताल बुटुल रूपन्देही, 3 शव भीम अस्पताल भैरहवा र 6 शव पिपरा अस्पताल कपिल वस्तुमा राखिएको प्राधिकरणले जनाएको छ। अन्य शवहरूलाई पनि पाएक पनि अस्पतालमा लैजाने काम भइरहेको र भेटिएका शवहरू संकलन गरी सम्बन्धित स्थानमा पुर्याउने कार्य समेत भइरहेको प्राधिकरणको भनाइ छ। प्रत्येक वर्ष भाद कृष्ण प्रतिपदादेखि अष्टमीसम्म 8 दिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाई जात्रा आज मनाइँदैछ। एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ। यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समय वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ। राजा प्रताप मल्लले पुत्र शोकले विवल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ। यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेश दिए अनुरूप हास्य व्यङ्ग्यको प्रचलन चलेको हो भन्ने गरिन्छ। गाई जात्रा हनुमान ढोका स्थित राजप्रसाद राजदरबार भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि कायम छ। गाई जात्रा काठमाडौँ उपत्यका लगायत बनिपात, धुलीखेल, पनौती, बाह्रविसे, त्रिशुली, दोलखा, खोचाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगंज, हेटौँडा, पोखरा लगायत नेवार समुदायका मानिसको विशेष उपस्थिति रहेको शर्मा धुमधामका साथ मनाउने गरिन्छ। रसुवाको टिमरी नाका भएर तिब्बत यात्रामा गएका विदेशी नागरिकलाई हुम्लाको हिल्सा नाकाबाट फर्किँदा शुल्क नलाग्ने भएको छ।
2: अध्यागमन विभागले सूचना प्रकाशन गरी हिल्सा नाकाबाट आवत जावत गर्दा विदेशी नागरिकलाई लाग्ने

0: शुल्क मिनाहा गरिएको जनाएको हो। कैलाश मान सरोवर तीर्थयात्राबाट नेपाल प्रवेश गर्दा विदेशी नागरिकका लागि निषेधित क्षेत्रको पदयात्रा दस्तुर मिनाहा गरिएको विभागको भनाइ छ। हुम्लाको हिल्साबाट आवत जावत गर्दा विदेशी नागरिकले निषेधित क्षेत्र प्रयोग गर्नुपर्छ। निषेधित क्षेत्रमा विदेशी नागरिकलाई थप शुल्क लाग्ने गरेको छ। भोटेकोसी बाढीका कारण टिमुरे नाकाबाट आवत जावत बन्द भएको छ। यो बेला तिब्बतबाट फर्किने यात्रुका लागि हुम्लाको हिल्सा र सिन्धुपाल्चोकको तातोपानी नाका विकल्प छन्। हिल्सा नाका सहज भएकाले तिब्बतबाट फर्किँदा यही बाटो आउने गरिएको छ। हिजोदेखि लागू हुने गरी एक साताका लागि पदयात्रा दस्तुर मिनाहा गरिएको अध्यागमन विभागका प्रवक्ता शिव प्रसाद लम्सालले जानकारी दिनुभएको छ।
1: अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS कुलकर्म रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: आज गाई जात्रा पर्व मनाइदैछ. एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आ आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई दूध फलफूल रोटी चिउरा दहीका साथै अन्न र द्रव्य दान गर्ने गरिन्छ. यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई बैतरने पार हुन्छन् भन्ने विश्वास छ. राजा प्रताप मल्लले पुत्र शोकले विफल भएकी आफ्नै रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन यो पर्व शुरू भएको ऐतिहासिक तथ्य छ. यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेश दिए अनुसार हास्य व्यङ्गको प्रचलन चलेको हो भन्ने गरिन्छ. गाई जात्रा हनुमान ढोका स्थित राज दरबार भएर जानुपर्ने प्रथा अहिले पनि कायम छ. गाई जात्रा काठमाडौँ उपत्यका लगायत बरिपा दोलिखेल पनौती बाह्रविसे तेस्री दोलखा खोटाङ भोजपुर चैनपुर इलाम धरान विराटनगर वीरगंज हेटौडा पोखरा लगायत नेवार समुदायका मानिसको विशेष उपस्थिति रहेको सहरमा धुमधामका साथ मनाउने गरिन्छ. त्रिभुवन विश्वविद्यालयले आफ्ना सम्पूर्ण परीक्षा स्थगित गरेको छ. परीक्षा नियन्त्रण कार्यालय बल्कुले हिजो सूचना प्रकाशित गर्दै सम्पूर्ण परीक्षाहरू स्थगित गरेको हो. भोटेकुसी नदी तथा तल्लो तटीय क्षेत्रमा भदौ 10 गते आएको भीषण बाढीका कारण सिर्जित प्राकृतिक विपदको अवस्थालाई मध्यनजर गर्दै विश्वविद्यालयले यो निर्णय लिएको भनेको छ. सरकारले बाढीबाट प्रभावित क्षेत्रका लागि पौने 7 करोड निकासा गरेको छ. राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी प्रभावित 15 स्थानीय तहका लागि शुक्रबारसम्म 6,75,00,000 निकासा गरेको हो. प्राधिकरणका अनुसार यो रकम प्रभावित स्थानीय तहलाई आवश्यकता अनुसार वितरण गरिने जनाएको छ. प्राधिकरणको कार्यकारी समितिको 35 बैठकले प्राधिकरणको कोषमा भएको रकम मध्ये उक्त रकम निकासा गर्ने निर्णय गरेको थियो. प्राधिकरणका अनुसार उक्त रकम अति प्रभावित प्रभावित सामान्य प्रभावित वर्गीकरण गरी सोही अनुसार अनुदान सहायता उपलब्ध गराइनेछ. प्राधिकरणका अनुसार रसुवाको उत्तर गया गोसाईकुण्ड कालिका र आमा छोदिङ गाउँपालिका नुवाकोटको बिदुर र बेलकोट नगरपालिका तारकेश्वर किस्पाङ गाउँपालिका धादिङको बेनीघाट रोराङ गजुरी गल्छी र सिद्धलेख गाउँपालिका गोर्खाको गण्डकी गाउँपालिका र तनहुको देवघाट र आबुखैरिनीमा भएको क्षतिका आधारमा अनुदान वितरण गरिनेछ. रसुवाको भोटेकोसी नदीमा गत बुधबार बिहान आएको बाढीमा मृत्यु भएकाहरूको शव संकलन र व्यवस्थापन चुनौतीपूर्ण बनेको छ. राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हाल बाढीमा निधन भएकाको शव विभिन्न अस्पतालमा पुर्याउने काम भइरहेको छ. प्राधिकरणका अनुसार शुक्रबार साँझसम्म फेला परेका 579 मध्ये 511 जनाको शव विभिन्न अस्पतालमा पुर्याइएको छ. रसुवामा फेला परेका 3 शव जिल्ला अस्पताल तुन्से रसुवामा राखिएको छ. धादिङमा संकलन गरिएका 27 शव पोखरा र 10 शव त्रिवी शिक्षण अस्पतालमा राखिएको छ. नुवाकोटमा फेला परेका 38 शव त्रिवी शिक्षण अस्पतालमा राखिएको छ. चितवनमा फेला परेका 171 शव जिल्ला अस्पताल भरतपुरमा 4 शव नेसनल सिटी अस्पताल 2 शव भरतपुर सामुदायिक अस्पताल 2 शव नारायणी अस्पताल र 41 शव औद्योगिक व्यावसायिक विकास प्रतिष्ठानमा राखिएको छ. तनहुमा फेला परेका शव मध्ये 9 शव मणिपाल अस्पताल पोखरा 5 शव प्रादेशिक अस्पताल दमौली र 14 शव गण्डकी अस्पताल पोखरामा राखिएको छ. गोर्खामा भेटेका शव मध्ये 29 प्रदेश अस्पताल गोर्खामा 21 शव गण्डकी अस्पताल पोखरा र 4 शव नुप अस्पताल गोरखामा राखिएको छ. नवलपरासी सुस्ता पूर्वमा भेटेका शव मध्ये 6 मध्यबिन्दु नगर अस्पताल चोरमारामा 36 गैडाकोट नगर अस्पतालमा 22 मध्यबिन्दु प्रादेशिक अस्पताल डोन्डामा 4 शव जिल्ला अस्पताल पाल्पा 2 मिशन अस्पताल पाल्पा 2 लुम्बिनी अस्पताल पाल्पा र 41 गण्डकी अस्पताल पोखरामा राखिएको छ. पश्चिम नवलपरासीमा फेला परेका शव मध्ये 8 पृथ्वी चन्द्र अस्पताल परासी

0: 11 लुम्बिनी प्रादेशिक अस्पताल बुटुल रूपन्देही 3 सब भीम अस्पताल भैरहवा र 6 सब पिपरा अस्पताल कपिलवस्तुमा राखिएको प्राधिकरणले जनाएको छ। अन्य शवहरूलाई पनि पाएक पनि अस्पतालमा लैजाने काम भइरहेको र भेटिएका शवहरू संकलन गरी सम्बन्धित स्थानमा पुर्याउने कार्य समेत भइरहेको प्राधिकरणको भनाइ छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो PFBS गोर्खा रेडियो हो।